के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 26 गते सोमबार, सन् 2026 अक्टोबर 12 तारीख असोज शुक्ल पक्षको द्वितीय तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेका बाँकेको रेडियो बागेश्वरी 94.5 मेगाहर्ज र चितवनको कालिका एफएम 95.2 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: भोटेको सिकै झल्को दिने गरी बुढी गण्डकीमा बाढ़ी, पूर्व सूचना प्रभावमा फेरि पनि ढिलाई, बाढ़ीले घर खेतपुल र जलविद्युतमा क्षति पुगे पनि ठूलो मानवीय क्षति टर्यो।
0: बाढ़ी प्रभावित जिल्लाहरू सड़क सम्पर्कमा जोड़िए, दशैंका लागि रूट पर्मिट खुला, दशैंका 6 दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने, आकस्मिक सेवा भने नरोकिने।
1: चिनिया सामान नाकामै रोकिँदा दशैं बजार महँगो, कृषि उपजमा उपभोक्ता मूल्य किसानले पाउने मूल्य भन्दा 7 गुणासम्म महँगो।
0: रूस र युक्रेन ऊर्जा युद्ध विराम गर्न सहमत भएको ट्रम्पको दावी, रूसको औपचारिक प्रतिक्रिया आउन बाँकी, सहमतिका लागि तयार रहेको युक्रेनी राष्ट्रपतिको भनाई।
1: र आईसीसी क्रिकेट विश्वकप लिग 2 मा नेपालले क्यानाडालाई हरायो।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेश।

0: एउटै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601 98578-3590 98578-3184 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: काया कैरनमा अब खबरको सिलसिला। गोर्खाको चुम उपत्यकाको उंगिलुङ खोलामा खसेको पहिरोले स्यार खोला थुनेर हिजो झिसमिसेमै बुढी गण्डकीमा आएको आकस्मिक बाढ़ीले ठूलो भौतिक क्षति गरेको छ। पहिलो बाढ़ीले चेतावनी दिएसँगै बुढी गण्डकीको तटीय क्षेत्रका स्थानीय बासिन्दाले बस्ती छाडेपछि आएका दुई भयानक बाढ़ीमा ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। बाढ़ीको पहिलो लहरपछि स्थानीय स्तरमा गरिएको सतर्कताका कारण नदी किनारका बासिन्दाले घर छाडेर सुरक्षित ठाउँमा जाने समय पाए। त्यसपछि आएको ठूलो बाढ़ीले बस्ती र भौतिक संरचनामा व्यापक क्षति पुर्याएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। 45 घर पूर्ण र 27 घरमा आंशिक क्षति पुगेको छ। यस्तै 34 गोठ र बंगुरका 22 खोरमा क्षतिसँगै 3 गाड़ी बगाएको छ। दर्जनौ घर डुबानमा परेका छन्। 2 पक्की पुल 1 बेलीब्रिज र 2 झोलुङ्गी पुल बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीमा 5 जना बेपत्ता भएको विवरण छ। 9 विदेशी सहित 82 जनाको उद्धार भएको छ। चुमनुम्री गाउँपालिकाका अध्यक्ष निमा लामाले स्थानीय बासिन्दाबाट आएको सूचनाका आधारमा बेलैमा सुरक्षित रहन सूचित गरिएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढी गण्डकीको सहायक नदी स्यार खोला सुक्खा पहिरोले थुनिदा बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। प्राधिकरणका अनुसार चुमनुम्री गाउँपालिका छ चुमलिङ नजिकैको उंगिलुङ खोलाबाट बाहाव र गेग्रा नआएर स्यार खोला थुनिएको थियो। स्यार खोला थुनिएको केही समयपछि फुट्दा बुढी गण्डकीमा लेदो सहितको बाढ़ी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले जनाएको छ। उंगिलुङ खोलामा पहिरो खसेको हो कि हिम पहिरो भनेर यकिन हुन सकेको छैन। स्यार खोला थुनिएको भनिएको ठाउँबाट 5-6 किलोमिटर तल बुढी गण्डकीमा मिसिन्छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसी मोडले गोर्खाको चुमनुम्री गाउँपालिका छ चुमचेत नजिकै पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बुढी गण्डकी नदी प्रणालीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक विश्लेषण गरेको छ।
3: यसैबीच गोर्खाको बुढी गण्डकी नदीमा हिजो बाढ़ी आएको खबर समयमै थाहा पाउन नसकेको सरकारले स्वीकार गरेको छ। बुढी गण्डकी नदीको आरूघाट भन्दा माथि जलसतह मापन यन्त्र नै नभएकाले बुढी गण्डकीको सहायक नदीमा बाढ़ी आएको पूर्व सूचना प्राप्त गर्न ढिला भएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारी निकायले भन्दा पहिले नै स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जाल र फोन मार्फत बाढ़ी आएको जानकारी दिएका थिए। स्थानीय बासिन्दाकै सतर्कता र आपसी सम्पर्कका कारण ठूलो मानवीय क्षति चरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निष्कर्ष छ। 1.5 महिना अघि भदौ 10 गते भोटुकोसीमा बाढ़ी आउँदा पूर्व सूचनाका लागि राखेका मापन केन्द्र नै बगाएको थियो। हिजो बाढ़ी आएको गोर्खाका उंगेलुङ र स्यारखोलामा भने त्यस्तो प्रणाली जडान्ने गरेको थिएन। हिजो बाढ़ी आएको आधा घण्टापछि मात्रै प्राधिकरणको केन्द्रमा सूचना पुगेको र त्यसको थप आधा घण्टापछि एसएमएस पठाइएको थियो। सरकारले प्रवाह गरेको सूचना आरूघाट भन्दा तल्लो क्षेत्रका बासिन्दालाई मात्रै काम लागेको विश्लेषण छ। नदी थुनेको ठाउँबाट नजिकको बस्ती श्रीदिवास फिल्म र घट्टे खोलाका बासिन्दाले जगत लगायत तल्लो क्षेत्रका बासिन्दाहरूलाई फोन र सामाजिक सञ्जालबाट सतर्क रहन खबर गरेका थिए। आकस्मिक रूपमा आउने बाढ़ीबारे पूर्व जानकारी हुने संयन्त्र नभएको र बुढी गण्डकी नदीको जलसतह मापन गर्ने यन्त्र आरूघाट बजारमा मात्र रहेकाले बेलैमा सूचना पाउन नसकेको सरकारी निकायको भनाई छ। उंगिलुङ खोलाबाट बगेको गेग्रानले स्यार खोला थुनिएर फुटेपछि बुढी गण्डकीमा लेदो सहितको ठूलो बाढ़ी आएको विपद न्यूनीकरण व्यवस्थापन प्राधिकरणको प्रारम्भिक अनुमान छ।
2: नेपाली कांग्रेसको 15 महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल उदय शमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ। खुल्ला उपसभापतिमा भण्डारी 3,733 र आचार्य 2,342 मतसहित विजय हुनुभएको हो। यस्तै समावेशी उपसभापतिमा विनोद चौधरीले 1,745 मतसहित निर्वाचित हुनुभयो। महामन्त्रीको खुल्लातर्फ प्रदीप पौडेल 4,194 र उदय शमशेर राणा 2,330 मतसहित निर्वाचित हुनुभएको छ। महिला महामन्त्रीमा डिला संग्रौला पन्त 3,118 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। काया कैरनमा मानसिक स्वास्थ्य र ध्यान दिनुपर्ने विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने के गर्ने होला?
5: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
4: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
5: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
4: व्हाट्सएप नम्बर 9854149 होइन त? अनि त्यसपछि
5: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
4: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
5: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
0: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
5: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
6: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घात, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: यस दसैँ तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड उड्नुहोस् र ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आइएमईआई वा एसएम नम्बर टाइप गर्नुहोस्, 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटीको सिकै झल्को दिने गरी बुढी गण्डकीमा बाढ़ी, पूर्व सूचना प्रवाहमा फेरि पनि ढिलाई, कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र संगौला लगायतका खबर प्रस्तुत
6: गर्यौं। भोटेको सीमा बाढ़ी आएको डेढ़ महिनापछि रसुवा र नुवाकोट सीधा सड़क सम्पर्कमा जोड़िएका छन्। दुई जिल्ला जोड़ने फलाखु खोलामा एक्रो ब्रिज जडान गरिएसँगै हिजोदेखि गाड़ी चल्न थालेका छन्। नेपाली सेनाको सहयोगमा यो पुल जडान गरिएको हो। पुल बनेपछि नुवाकोट रसुवा गाड़ी चल्न थालेका गल्छी त्रिशुली मैलुङ स्याफ्रेबेसी रसुवागढ़ी सड़क योजना विदुरका प्रमुख कृष्णनाथ ओझाले बताउनुभयो। यता त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा रहेको गलौदी खण्डमा दुईतर्फी गाड़ी चल्न थालेका छन्। दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पनि पुनर्निर्मित सड़कबाटै गाड़ी चल्न थालेका छन्। दशैं यात्रालाई सहज बनाउन दुवै राजमार्गमा मरमत तथा व्यवस्थापनका काम अघि बढ़ाइएको हो। यता 8 र 9 असोजमा परेको लगातारको वर्षापछि आएको बाढ़ीले सड़क र पुल बगाउँदा सड़क सम्पर्कविहीन बनेको म्याग्दी मुस्ताङ राष्ट्रिय सड़क सञ्जालमा जोड़िएका छन्। पर्वत बागलुङ जोड़ने मालढुङ्गामा कालीगण्डकी नदीको पुलको पहुँच सड़क बगाएको थियो। दुई जिल्ला सीधा सड़क सम्पर्क जोड़िने चरणमा पुगेका छन्। हिजोबाटै पर्वत र बागलुङलाई सड़क सम्पर्कमा जोड़ने गरी काम भइरहेको सड़क डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो। बाढ़ीले पटक पटक अवरूद्ध बन्दै आएको बीपी राजमार्गमा अहिले सहज रूपमा गाड़ी चलिरहेका सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशको भनाई छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
5: दशैंका लागि गाड़ीको रूट पर्मिट पनि खुलेको छ। यस्तै बड़ा दशैंको 6 दिन सबै सरकारी अस्पतालले बहिरंग सेवा ओपीडी बन्द गर्ने भएका छन्। फूलपातीदेखि दशमीको पर्सिपल्ट अर्थात 31 असोजदेखि 6 कार्तिकसम्म सरकारी अस्पतालमा नियमित ओपीडी सेवा बन्द हुने भएको छ। निरन्तरको वर्षा बाढ़ी पहिरो लगत्तै दशैं शुरू भएसँगै काठमाडौँ उपत्यका सरकारी अस्पतालमा बिरामीको संख्या बढ़ेको छ। दशैंमा नियमित उपचार गर्नुपर्ने, फलोअप गर्नुपर्ने, जोखिमका तथा गम्भीर अवस्थाका बिरामीका लागि स्वास्थ्य संस्थाको ढोका खुला नै रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै आकस्मिक उपचार पनि हुनेछ भने दशैंको बेला नियमित शल्यक्रिया सेवा समेत ठप्प हुनेछ, तर इमर्जेन्सी अवस्थाका बिरामीको भने शल्यक्रिया रोकिने छैन। नयाँ पत्रिकामा खबर छ।
6: विगत 2 दशकमा नेपालले ठूला प्राकृतिक तथा मानव सृजित विपदका घटनाहरू सामना गरेको छ। यस्ता घटनापछि उत्पन्न मानसिक तथा मनोसामाजिक समस्याको पहिचान, परामर्श र व्यवस्थापनमा भएका प्रयासले मानसिक स्वास्थ्यको महत्वबारे बुझाई बढ़ाउन सहयोग गरेका छन्। मानसिक स्वास्थ्यबारे साथी सम्झना महर्जनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्यसँग कुरा गर्नु भएको छ।
7: मानसिक स्वास्थ्य भनेको रोग नहुनु मात्र होइन, तपाईँ आफ्नो क्षमता आफ्नो अवस्था सबै बुझेर तपाईँ त्यो वातावरणमा सबभन्दा बढी चाहिँ उत्पादनशील हुन सक्ने हो। अब तपाईँ पढे लेखेको छ त खाइ पी गरेर सबै गरेर तर तपाईँ चाहिँ कसैको माथि बोझ भइरहेछ, तपाईँ चाहिँ उत्पादनशील काम गरिरहेको छैन, उल्टो घरमा सबैलाई दुःख दिइरहेछ भने त्यो पनि मानसिक स्वास्थ्य उसको ठिक छैन भन्ने हिसाबमा हामीले हेर्नुपर्ने हुन्छ। मानसिक स्वास्थ्यको पनि वैज्ञानिक उपचारहरू सम्भव भएको हुँदै गर्दाखेरि हामीले अब यसलाई त्यसरी एकदमै निराश हुने र एकचोटि कसैलाई मानसिक स्वास्थ्य समस्या भयो भने अब यो यो यसलाई चाहिँ यो अब चाहिँ काम गर्नै सक्दैन भने त्यस्तो किसिमको चाहिँ नकारात्मक दृष्टिकोण राख्नु पर्दैन भन्ने कन्सेप्ट पनि हो। होइन छोटकरीमा भन्ने हो भने हामी मानव जातिलाई नोक्सान गर्ने होइन 10 एकदमै प्रमुख रोग एकदमै गम्भीर समस्याहरू मध्येमा 5 त मानसिक रोग नै छ, 10 5।
8: हामी चाहिँ मानसिक स्वास्थ्यका हिसाबले कुन ठाउँमा छौँ अरू देशको तुलनामा? होइन
7: हामी यो संसारको सबै देशलाई चाहिँ यसरी मूल्याङ्कन गर्दाखेरि मेन्टल हेल्थ इन्डिकेटर्स भन्ने त्यो कन्सेप्टहरू छ होइन, त्यसमध्येमा चाहिँ सेवा सुविधाहरू कति छन्, त्यो देशमा चाहिँ मानसिक स्वास्थ्यसँग सम्बन्धित नियम कानूनहरू कस्तो छ अनि त्यहाँ कति बजेट खर्च गर्छ भन्ने यो सबै यावत कुराहरूले चाहिँ त्यो देशमा मानसिक स्वास्थ्यको प्रति चाहिँ सजगता र त्यहाँको कार्यक्रमहरू त्यहाँको मान्छेहरू कतिको सुरक्षित छन् भन्ने त्यो इन्डिकेट गर्ने चाहिँ एउटा सिस्टम छ। त्यसमा गऱ्यो भने हामी सबैले बुझ्न नै सक्छौँ हामी निकै पछि परेको अवस्था छ। तर यो भन्दै गर्दाखेरि म चाहिँ अब यो फिल्डमा लागेको झन्डै 26-27 वर्ष भएको कन्टेक्स्टमा म त एकदम आशावादी छु। म चाहिँ पछिल्लो दशक नेपालको मानसिक स्वास्थ्य क्षेत्रको चाहिँ पछिल्लो 10-15 वर्षमा चाहिँ हामीले निकै नै धेरै फर्क मारेका छौँ, सबै वेल इन्फर्म छ। कतिपय मान्छेहरू पहिला त समस्या भइसकेपछि पनि अब यसको उपचार जाऊ डाक्टर कहाँ जाऊ हस्पिटल जाऊ भने पनि जानै नजाने जानै परे पनि लुकी छिपी नहै परिवर्तन गरेर त्यसरी जाने चलन थियो होइन। अब अहिले त आएर अहिले यङ्स्टर्सहरू आफूले पढाएर मलाई त यो लाग्छ मलाई यो उपचार चाहियो भनेर मान्छेहरू एकदम उपन्य आउँछन् र आफ्नो कुराहरू पनि सबैले व्यक्त गर्ने गरेको छ। त्यो कन्टेक्स्टमा मैले राम्रै चाहिँ अचिभ गर्यो भन्ने भन्नु
8: कुनै पनि खालको मनोसामाजिक समस्या छ अथवा मानसिक समस्याको लक्षण छ भने चाहिँ उसलाई के सुझाव दिनुहुन्छ यहाँले?
7: समस्या हो भने समस्या समाधानतिर लागू, त्यसलाई लुकाएर छोपेर ढाकछोप गर्नु चाहिँ त्यो चाहिँ बुद्धिमत्ता होइन, त्यो हिरोइजम पनि होइन। यदि समस्या छ भने सठिक रूपमा वैज्ञानिक रूपमा त्यसलाई समाधान गरौँ भन्ने नै कुरा हो।
5: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सर्पको टोकाईबाट बच्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौ, रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं, सम्भव भएसम्म भुइँमा नसुतौ, झुल लगाएर सुत्ने बानी गरौं,
10: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौ, सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौ, वरपर घाँस पात र झारपात काटेर सफा राखौ, सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौ, काट्ने चुस्ने र बाँध्ने नगरौ, बिरामीलाई उपचार हुन्छ आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौ, धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्होम खुशीको कनेक्सन।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
4: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। दशैं तिहारका लागि चीनबाट ल्याउन लागेका लत्ता कपड़ा, जुत्ता चप्पल, विद्युतीय सामग्री र सजावटका सामान उत्तरी नाकामै अड्किएका छन्। सामान बजारमा आउने बेला प्रमुख मार्ग अवरूद्ध हुँदा एकातिर व्यापारीको लगानी फस्ने सम्भावना छ भने अर्कातिर चाडपर्वको बजार महँगिएको छ। किसानले पनि आफ्नो उत्पादन खेतमै बिक्री गर्दा पाउने शुद्ध मूल्य अर्थात फार्म गेट मूल्यको वृद्धि दर 8 वर्ष यताकै न्यून भएको छ, तर त्यही कृषि उपजका लागि उपभोक्ताले भने किसानले पाउने मूल्यभन्दा कैयौं गुणा बढ़ी तिर्नु परेको सरकारी प्रतिवेदनले देखाएको छ। यसले कृषि उपजको आपूर्ति श्रृंखलामा रहेका विभिन्न तहका बिचौलिया मध्यस्थकर्ताले नाफा लिइरहेका देखिएको छ। किसानले थोरै मूल्य पाउँदा उपभोक्ताले भने निकै बढ़ी मूल्य तिर्न बाध्य भइरहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले बताउनुभयो। सरकारी प्रतिवेदन अनुसार नेपालमा कृषि उपज किसानबाट उपभोक्तासम्म पुग्दा 7 तहसम्मका बिचौलियाबाट गुज्रिन्छ। यसले उपभोक्ताले तिर्ने मूल्य किसानले खेतमै पाउने मूल्य भन्दा 7 गुणासम्म बढ़िरहेको देखाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अध्ययनले मकवानपुर र धादिङ जस्ता जिल्लाका किसानले प्रति किलो 25 देखि 35 रूपियाँमा बिक्री गर्ने तरकारी काठमाडौँ उपत्यकामा खुद्रामा 125 रूपियाँसम्म बिक्री हुने गरेको देखाएका छन्।
5: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच ऊर्जा क्षेत्रमा आक्रमण रोक्ने विषयमा युद्ध विराम गर्ने सहमति भएको दावी गर्नुभएको छ। यसबारे रूसले औपचारिक प्रतिक्रिया भने नदिएको बीबीसीले जनाएको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने ट्रम्पको घोषणाबारे आफूले पनि समाचारबाटै जानकारी पाएको बताउनु भएको छ। उहाँले रूस ऊर्जा क्षेत्रसँग सम्बन्धित युद्ध विरामका लागि सहमत भए युक्रेन पनि त्यसका लागि तयार रहेको प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ। सामाजिक सञ्जाल एक्समा लेख्दै जेलेन्स्कीले ऊर्जा युद्ध विराम प्रति समर्थन जनाउनु भएको छ। उहाँले युक्रेन युद्ध विरामको पक्षमा रहेको र रूसले पनि त्यसलाई समर्थन गर्नुपर्ने बताउँदै यसबारे अमेरिकी पक्षबाट विस्तृत जानकारीको प्रतीक्षा गरिरहेको उल्लेख गर्नुभएको छ।
6: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टूमा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमा समेटियो। रोहितले 101 रनको योगदान दिए। यो सँगै रोहित एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 3 शतक बनाउने पहिलो नेपाली खेलाड़ी बनेका छन्। रोहितले 125 बलमा 8 चौका र 1 छक्काको मदतमा 101 रन जोडेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। यसअघि उहाँले त्रिवी क्रिकेट मैदानमा पपुवा न्युगिनी र दुबईमा संयुक्त अरब इमिरेट्ससँगको खेलमा शतक बनाउनु भएको थियो। नेपालले शुरूआती 3 विकेट छिट्टै गुमाएपछि रोहितले बासिर अहमदसँग 4थो विकेटका लागि हिजो 77 रनको साझेदारी गरे। बासिरले 30 रन जोडेका छन्। यस्तै गुलशन झाले 34 ओभरमा 4 चौका र 3 छक्कासहित 48 रन बनाए। नेपालका लागि अन्य ब्याट्सम्यानहरूले उल्लेख्य योगदान दिन नसके पनि रोहितको शतकले टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान दियो। यस्तै सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी र नन्दन यादवले 2-2 विकेट लिएका छन्। जितसँगै नेपालले लीग टूमा 33 खेलबाट 12 जितसहित 26 अङ्क जोडेको छ। नेपाल तालिकाको 6थो स्थानमा उक्लिएको छ भने पराजित क्यानाडा 25 अङ्कसहित 7थो स्थानमा झरेको छ। जितसँगै विश्वकप लीग टूमा नेपालले अङ्क तालिकामा सुधार ल्याएको हो।
5: बाह्या कैरनमा अब केही खबर संक्षेपमा। आज कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी क्षेत्रका साथै लुम्बिनी प्रदेशको हिमाली थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी तथा लुम्बिनी प्रदेशको पहाड़ी एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टाको अवधिमा बागमती गण्डकी कर्णाली र सुदूरपश्चिमका पहाड़ी केही ठाउँमा छिटफुट पानी परेको छ।
6: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिना बित्न लाग्दा घाटा बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले हिजो प्रदेश सभा बैठकमा 37,70,39,66,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभयो।
5: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो माग दावीको विवरण अद्यावधि गर्न आग्रह गरेको छ।
6: सुन तस्करीको जालो भत्काउन पटक पटक ठूला अनुसन्धान गर्नका साथै संगठित गिरोहमा संलग्न माथि मुद्दा चलाउँदा पनि तस्करी रोकिन सकेको छैन। पछिल्लो एक दशकमा देशमा हवाई र स्थल मार्ग हुँदै तस्करी गरिएको 579 किलो 218 ग्राम सुन बरामद भएको खबर कान्तिपुरमा छ।
5: बीणा जोशीलाई यस वर्षको मदन पुरस्कार र किरण खरेललाई जगदम्बा श्री अर्पण गरिएको छ।
6: दशैं शुरू भएसँगै रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपालीहरू घर फर्कन थालेपछि गड्डा चौकी नाकामा चहलपहल भएको छ। भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व आएसँगै परिवारसँग मनाउन नेपाल फर्कन थालेका छन्।
5: र गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग अप्टिकल फाइबर निर्माणका लागि सम्झौता भएको छ। काया कैरनमा अब पालो उखानको
6: सहनेको घरवास कहनेको वनवास
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: भोटेको सिकै झल्को दिने गरी बुढी गण्डकीमा बाढ़ी, पूर्व सूचना प्रवाहमा फेरि पनि ढिलाई। बाढ़ीले घरखेत फूल र जलविद्युतमा क्षति पुगे पनि ठूलो मानवीय क्षति भने टर्यो।
5: बाढ़ी प्रभावित जिल्लाहरू सड़क सम्पर्कमा जोड़िए। दशैंका लागि रूट पर्मिट खुला। दशैंका 6 दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने। आकस्मिक सेवा भने नरोकिने।
6: चिनिया सामान नाकामै रोकिदा दशैं बजार महँगो। कृषि उपजमा उपभोक्ता मूल्य किसानले पाउने मूल्य भन्दा 7 गुणासम्म बढ़ी।
5: रूस र युक्रेन ऊर्जा युद्ध विराम गर्न सहमत भएको ट्रम्पको दावी। रूसको औपचारिक प्रतिक्रिया हुन बाँकी। सहमतिका लागि तयार रहेको युक्रेन राष्ट्रपतिको भनाई।
6: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालले क्यानाडालाई हरायो।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले राजेश केसीले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। यसमा संवाद छैन, दृश्य मात्रै छ। कार्टुनमा शक्ति राष्ट्रहरूको कारण हिमाली क्षेत्रले भोगिरहेको संकट र नेपाललाई परिरहेको असर देखाइएको छ। यहाँ विश्वका शक्तिशाली देशहरूका झण्डाको लुगा लगाएर त्यस्तै आसनमा उपर खुट्टी लगाएर बसिरहेको पात्र मजाले चुरोड तानिरहेको छ। चुरोडको ठुटा हिउँको माथिल्लो चुचुरोमा पर्दा हिम पहिरो आएको छ अनि नेपाल जस्ता देशका मानिस पुरिदै वा बग्दै गरेको दृश्य देखिन्छ। यसको अर्थ विश्वका ठूला शक्तिहरू आफ्नो भू राजनीतिक स्वार्थको प्रतिस्पर्धा र खेलमा व्यस्त छन् तर त्यसको बीचमा हिमालय र त्यहाँ बस्ने सामान्य मानिस भने प्राकृतिक विपद र वातावरणीय संकटको मारमा परिरहेका छन्। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँग हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 रेक्टी 2.7 मेगाहर्ट्ज।

0: चाडपर्वलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना लागू, 5,000 बढी प्रहरी परिचालन।
1: सल्यानमा स्कप टाइफस संक्रमितको संख्या 700 पुग्यो, पूर्ण रूपमा नियन्त्रणमा आउन सकेन।
0: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 37,70,39,00,000 रुपियाँको बजेट ल्यायो, अब खर्च गर्ने बाटो खुल्यो।
1: र विश्वकप लिग दुई अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले क्यानाडालाई हरायो।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्र .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, संवाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि हामीलाई सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेशमा दशैं तिहार लगायतका पर्वलाई लक्षित गरेर हिजोदेखि विशेष सुरक्षा योजना लागू गरिएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख जयराज सापकोटाले कर्णालीका 10 जिल्लामा शान्ति सुरक्षा व्यवस्थालाई भरपर्दो विश्वसनीय बनाउन चार पर्व लक्षित सुरक्षा योजना तयार पारिएको बताउनुभयो। डीआईजी सापकोटाले कार्तिक 30 गतेसम्मका लागि योजना लागू गरिने भन्दै प्रदेशभर 5,314 प्रहरी परिचालन गरिएको बताउनु भएको छ। उहाँले सुरक्षा चुनौती र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकको जीवन जनजीवनलाई सुरक्षित तथा भयमुक्त बनाउन कुनै कसर बाँकी नराख्ने दावी पनि गर्नुभएको छ। सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेश प्रहरी तथा माथतका प्रहरी कार्यालय समेत गरी 5,314 प्रहरी खटाइने पनि उहाँले बताउनुभयो। यसमा मोबाइल गस्ती, मोटरसाइकल गस्ती, द्रुत प्रतिकारी टोली, पैदल गस्ती, लामो तथा छोटो दूरीका गस्ती पनि परिचालन गरिनेछ। यसै गरी विशेष नियमित तथा आकस्मिक चेकिङ, ट्राफिक सहितको संयुक्त चेकिङ र यात्रु तथा नागरिक सहायता कक्ष समेत सञ्चालन गरिने बताइएको छ। यस्तै बैंक तथा वित्तीय संस्था, सुरक्षा तथा बजार अनुगमन लगायतका काममा पनि प्रहरी परिचालन गरिएको सापकोटाले बताउनु भएको छ। सार्वजनिक स्थल, मेला पर्वमा हुने झैझगडा, हुलदंगा, बजारको कृत्रिम अभाव, कालो बजारी, मूल्य वृद्धि, ठगीका घटनाहरूलाई पूर्ण रूपले नियन्त्रण गर्ने काममा पनि खरो उत्रन पनि उहाँले प्रहरी कर्मचारीलाई निर्देशन
0: दिनुभएको छ। यस्तै बडा दशैंको आज दोस्रो दिन दशैं घर वा पूजा कोठामा नवदुर्गा मध्ये कि दोस्रो ब्रह्माचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौंको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नव दुर्गा मध्ये कि पहिलो देवी शैलपुत्रको आह्वान गरी

0: विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्माचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्त सती चण्डी श्री देवी भागवत लगायत देवी स्त्रोत पाठ समेत गर्ने गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्दछन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमा दिनसम्म लगाउने गरिन्छ। संसारका समग्र प्राणीलाई सच्चिदानन्द रूपमा ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्माचारिणी भन्ने गरिन्छ।
1: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि 37,70,39,00,000 रूपियाँको बजेट ल्याएको छ। आर्थिक मामिला मन्त्री चक्र मल्लले बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको हो। यसअघि असार 1 गते प्रस्तुत बजेट असफल भएपछि चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले परिमार्जित र संशोधन गरेर दोस्रो पटक बजेट प्रस्तुत गरेको हो। प्रदेश सरकारले पूँजीगत र चालू खर्च नछुट्याई बजेट सार्वजनिक गरेको छ। बजेटको स्रोतहरूमा आन्तरिक राजस्व 1,72,00,000,00,000 नेपाल सरकारबाट राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुमानित रकम 10,24,00,00,000 र 91,00,00,000 रूपियाँ छुट्याइएको छ। यसैगरी संघीय रोयल्टी बाँडफाँडबाट प्राप्त हुने रकम 7,00,00,000,00,000 नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान 9,06,33,00,00,000 भनी उल्लेख गरिएको छ। आर्थिक वर्ष 2082-83 बजेट रकम 9,65,67,00,00,000 अनुदानतर्फबाट प्राप्त हुने रकम 6,03,58,00,000 रूपियाँ रहेको छ। यस्तै संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमानित रकम 38,80,00,000 र विशेष अनुदान 52,76,00,000 रूपियाँ रहेको मन्त्री मल्लले बताउनु भएको छ। बजेट सार्वजनिक भएपछि लामो समयदेखि अन्यमा रहेको प्रदेश सरकारको आर्थिक तथा विकास निर्माण सम्बन्धी काम अघि बढ़ने बाटो खुलेको छ। सरकार फेरबदल लगायतका कारण सुदूरपश्चिम सरकारले निर्धारित समयमा बजेट ल्याउन सकेको थिएन।
0: सल्यानको दारमा गाउँपालिकाबाट शुरू भएको स्ट्रप टाइफसको संक्रमण फैलिँदै जाँदा 2.5 महिनाको अवधिमा संक्रमितको संख्या 700 पुगेको छ। जिल्लाका 9 पालिकामा फैलिएको यो रोगबाट विभिन्न स्थानमा गरिएको परीक्षणमा 19 जना थप संक्रमित भेटिएपछि कुल संक्रमितको संख्या 700 पुगेको हो। स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्क अनुसार दार्मा गाउँपालिकामा 523 जनाको परीक्षण गर्दा 223, कुमा गाउँपालिकामा 303 मध्ये 81, बागचौर नगरपालिकामा 752 मध्ये 219, कालीमाटी गाउँपालिकामा 21 मध्ये 2, छत्रेश्वरी गाउँपालिकामा 130 मध्ये 42, कपुरकोट गाउँपालिकामा 170 मध्ये 60, बनगाड खुपिन्नी नगरपालिकामा 14 मध्ये 9, त्रिवेणी गाउँपालिकामा 6 मध्ये 1 र सिद्धकुम्बा गाउँपालिकामा 2 मध्ये 1 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको हो। जिल्ला अस्पताल सल्यानमा 843 जनाको परीक्षण गर्दा 57 जनामा संक्रमण देखिएको छ। संक्रमित हुनेमा महिलाको संख्या सबैभन्दा बढ़ी छ। संक्रमणका कारण दार्मा गाउँपालिकामा 1 बालक 1 महिला र 6 वृद्ध पुरूष गरी 8 जनाको तथा छत्रेश्वरी गाउँपालिकामा 1 महिलाको मृत्यु भइसकेको छ। वर्षायाममा बढ़ी देखिने स्क्रब टाइफस नियन्त्रणका लागि संघ प्रदेश जिल्ला र पालिकाका विशेषज्ञ सहितको स्वास्थ्यकर्मीको टोलीले सञ्चालन गरेको शिविरबाट पहिचान उपचार तथा अनुसन्धान गर्दै आएको छ। वर्षायाम सकिएर हिउँद शुरू भइसक्दा पनि स्वास्थ्य सचेतनाको अभाव र स्थानीयले रोगबाट बस्ने उपाय खासै चासो नदिँदा संक्रमण पूर्ण रूपमा नियन्त्रण आउन नसकेको चिकित्सकहरूले बताएका छन्। हेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: समय बदलियो।
3: खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुशीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक, नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
4: खुसीको खबर।
5: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
4: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
6: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
4: साइना मेडिकल हलका सेवाहरू,
7: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
6: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
5: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
6: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
4: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
5: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
8: आयो होइन पाकै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
9: हो त नि रेडियो टाइगर आयो
10: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधै बाघ्छिन
11: लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ECG सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
12: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसी द्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ
13: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ यतिन्जेल हामीले आसन्न चाडपर्वलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना लागू 5,000 बढ़ी प्रहरी परिचालन सल्यानमा स्क्रब टाइफस संक्रमितको संख्या 700 पुग्यो पूर्ण रूपमा नियन्त्रणमा आउन सकेन लगायतका खबर प्रस्तुत गर्यौं
1: अब बाँकी खबर गोर्खाको बुढी गण्डकी बाढ़ी प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि 387 सुरक्षा कर्मीका साथै सेनाका 4 हेलिकप्टर पनि परिचालन गरिएको छ नेपाली सेनाका 127 नेपाल प्रहरीका 83 र सशस्त्र प्रहरी बलका 177 जना परिचालन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ हालसम्म 49 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। बाढीले पैयौं र बगर गाउँका 35 घरका साथै जलविद्युत आयोजनाको क्याम्प र 6 पुल समेत बगाएको छ। दोभान घट्टेखोला जगत र सल्लेरी गाउँमा ठूलो क्षति भएको चुमबुङ्री गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी गुरूङले बताउनु भएको छ। यसै गरी बाढ़ीले आरूघाट गाउँपालिकाको सोती र मानबु जोडे मोटरेबल पुल सहित 2 पक्की र 4 झोलुङ्गे पुल पनि बगाएको छ। गोर्खाको चुनबुङ्री गाउँपालिका 6 उग्युलुङ खोला थुनिएर अचानक बाढ़ी आएपछि बुढ़ी गण्डकी नदीको पानीको बहाव बढ़ेको थियो।
0: लागु औषध ब्राउन सुगर सहित बर्दियाको गुलरियाबाट एक युवक पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका सह शान्ति टोलका 23 कर्ण मर्स्याङ्दी मगरलाई लागु औषध सहित नियन्त्रणमा लिएको बर्दिया प्रहरीले जनाएको छ। भारतको लौकाही बजारबाट नेपालतर्फ गणेशपुर आउँदै गरेका मगरलाई चेक जाँच गर्ने क्रममा लागु औषध ब्राउन सुगर जस्तो देखिने 2 पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बरामद पदार्थ सहित पक्राउ परेका मगरमाथि जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: बर्दियाको गुलरिया नगरपालिका 8 स्थित सर्जु नदीमा एक युवकको शव फेला परेको छ। 3 अघि हराएका 33 स्थानीय समीर शेखको शव भेटिएको प्रहरीले जनाएको छ। नदीमा शव तैरिरहेको देखिएपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए। नेपाल प्रहरी शस्त्र प्रहरी र स्थानीयको सहयोगमा शवलाई नदीबाट बाहिर निकालेको हो। सर्जु नदीमा रेलिङ नभएको पुल रहेकाले रातिको समयमा शेष पुलबाट नदीमा खसेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले पोस्टमार्टम रिपोर्टपछि मृत्युको यकिन कारण खुल्ने बताउनु भएको छ।
0: यसै गरी बाँकेको डुडुवा गाउँपालिका एक पिप्रोहाबाट प्रहरीले 32 गाँजासहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी चौकी खडैचाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा पिप्रोहाबाट साइकलमा रहेका स्थानीय 40 राम नरेश कुर्मीलाई पक्राउ गरेको हो। चेक जाँचका क्रममा कुर्मीले चलाएको साइकलको पछाडि स्याउला तथा घाँसभित्र लुकाइछिपाई राखिएको गाँजा जस्तो देखिने पदार्थ 10 किलो 220 ग्राम फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीत सिंह राठौरले कुर्मीको घर कोठा तथा खेतबारीमा खानतलासी गर्दा खेतमा थुप्रो पारेर लुकाएर राखेको थप 22 किलो 300 ग्राम गाँजा बरामद गरिएको बताउनुभयो। दुवै स्थानबाट गरी कुल 32 किलो 520 ग्राम गाँजा बरामद गरिएको सूचना अधिकारी राठौरले बताउनुभयो। प्रहरीले गाँजासहित एक थान किप्याड मोबाइल र एक थान साइकल समेत बरामद गरेको जनाएको छ। पक्राउ परेका कुर्मीमाथि लागु औषध सम्बन्धी कसुरमा बाँकी जिल्ला अदालतबाट 7 म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
14: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
14: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अङ्कल सेवाहरू
14: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
15: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका एक, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 9858025002 र 9820441461।
16: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, घर झन्छ सधैँ बात झै।
17: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भिडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
18: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्र नगर छ, सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 0385215599 र मोबाइल नम्बर 9848039117।

0: kune pani dhaka. Hamro energy so wild, train the kune ni so wild. Yeah, we be going all around with the energy of hell. Hagendena haimi kaile pani ya. Extreme energy drink.
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोद कुमार चौधरी निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र दिला संगरौला निर्वाचित हुनुभएको छ। उपसभापतिको दुई खुल्ला पदमा भण्डारी र आचार्य तथा एक समावेशी पदमा चौधरी निर्वाचित हुनुभएको हो। महामन्त्रीको दुई खुल्ला पदमा पौडेल र राणा तथा एक महिला पदमा संगरौला निर्वाचित हुनुभएको हो। अन्तिम मतपरिणाम अनुसार उपसभापतिमा निर्वाचित भण्डारीले 3735 मत प्राप्त गर्नुभयो, आचार्यले 2342 र चौधरीले 1745 मत प्राप्त गर्नुभयो। महामन्त्रीमा निर्वाचित पौडेलले 4194, राणाले 2330 र संगरौलाले 3118 मत प्राप्त गर्नुभयो। आचार्यले तेस्रो स्थानमा रहेका गोविन्द भट्टराईमा भन्दा 590 मत प्राप्त गर्नुभयो। भट्टराईले 1752, सुरेन्द्र राज पाण्डेले 1673, धनराज गुरूङले 1596, दीपक गिरीले 923 र चन्द्रमोहन यादवले 760 मत प्राप्त गर्नुभयो। समावेशी उपसभापतिमा चौधरीले निकटतम प्रतिस्पर्धी जीवन परियारलाई 87 मतले पराजित गर्नुभयो। परियारले 1658, फर्मुला मनसुरले 1144, सीता गुरूङले 1112 र रंजित कर्णले 562 मत प्राप्त गर्नुभयो। महामन्त्रीको खुल्ला प्रतिस्पर्धामा राणासँग निकटतम प्रतिस्पर्धी रहेका सुनिल शर्माले 2257 मत प्राप्त गर्नुभयो। राणाले 2330 मत प्राप्त गर्नुभएको थियो। तत्कालीन महामन्त्री समेत रहेका गुरूराज घिमिरेले 1523, नयनसिंह महरले 1134, अमरसिंह पुनले 1125 मत प्राप्त गर्नुभयो। शंकर तिवारीले 123 र सन्तोष उपाध्यायले 97 मत मात्र ल्याउनुभयो। महिला महामन्त्रीमा संगरौलाले महालक्ष्मी उपाध्याय डीनालाई 245 मतले पराजित गर्नुभयो। संगरौलाले 3118 मत प्राप्त गर्दा उपाध्यायले 2864 मत प्राप्त गर्नुभयो। रीता खनालले 804 मत प्राप्त गर्नुभयो। विशेष महाधिवेशनबाट महामन्त्री बनेका पौडेल नियमित महाधिवेशनबाट पनि त्यही पदमा निर्वाचित हुनुभएको छ। उहाँले खुल्ला प्रतिस्पर्धामा 4194 मत प्राप्त गर्नुभयो। पौडेल 14 महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्रीमा उम्मेद्वार भन्नुभएको थियो। त्यति बेला दुई महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुँदा पौडेल पराजित हुनुभएको थियो। त्यसपछि पार्टीको नेतृत्व परिवर्तनको प्रक्रियामा थापा नेतृत्वसँग नजिकिएपछि उहाँ विशेष महाधिवेशनबाट महामन्त्री बन्नुभएको थियो। कांग्रेसका अन्य पदाधिकारी र सदस्यहरूको मतगणना चलिरहेको जनाइएको छ।
2: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। साउदी अरबको राजधानी रियाद स्थित किङ खादिल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा 12 जनाको मृत्यु भएको छ भने 309 जना घाइते भएका छन्। घटनापछि साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोही विरूद्ध निर्णायक जवाब दिने प्रतिबद्धता जनाएका छन्। गठबन्धनले आक्रमणका लागि इरान समर्थित हुथी समूहलाई जिम्मेवार ठहर गर्दै घटनालाई युद्ध अपराध भनेको छ। कूटनैतिक स्रोतका अनुसार विमानस्थलमा क्षेपास्त्र प्रहार गरिएको थियो। साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार मृतकमा चार साउदी नागरिक सहित बंगलादेश, अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका नागरिक रहेका छन्। घाइते मध्ये केहीको अवस्था भने गम्भीर रहेको जनाइएको छ।
1: भेरी खबरको अन्तिममा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टूमा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमै समेटियो। जितसँगै नेपालले लीग टूमा 33 खेलबाट 12 जितसहित 26 अङ्क जोडेको छ। नेपाल तालिकाको 6ठौं स्थानमा उक्लिएको छ भने पराजित क्यानाडा 25 अङ्कसहित 7औं स्थानमा झरेको छ। जितसँगै विश्वकप लीग टूमा नेपालले अङ्क तालिकामा सुधार ल्याएको छ।
2: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुन गएलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: चाडपर्व लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना लागू, 5,000 बढी प्रहरी परिचालन।
2: सल्यानमा स्टप टाइफ संक्रमितको संख्या 700 पुग्यो, पूर्ण रूपमा नियन्त्रणमा आउन सकेन।
1: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 37,70,39,00,000 रूपियाँको बजेट ल्यायो, अब खर्च गर्ने बाटो पनि खुल्यो।
2: र विश्वकप लिग 2 अन्तर्गत त्रिकुणात्मक सिरिजको पहिलो खेलमा नेपालले क्यानाडालाई हरायो।

0: जुम्ली मासी र स्थानीय अनबी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बास्नादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-71-777, घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
1: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
2: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
1: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिगाउँ बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98-482-974। ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
3: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
1: अरे अरे सपना, तिमी कता जान लागे कि?
4: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
1: ए रमेश, पर्ख न, कता हेरेको के?
5: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए। ओ महाराज, म फेरि नमन सपिङ सेन्टरमा दाइटु
1: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
3: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98-570-29-017 र 98-570-33-582।
0: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरिगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।
6: यो हो बर्दियाको
7: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बासरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत भिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9884638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: रेडियो टाइगर 79.3।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिदी हुनुहुन्छ।
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400463।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुन।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाग्समै।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम सेटका साथमा केपी पोली क्लिनिक रिगा बजार बर्दिया। के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजा आजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल नास्ता पसल होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
2: खुसीको खबर,
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
4: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
5: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4

0: लागि पनि सम्झन सक्नुहुनेछ।
1: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
1: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
2: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

कार्यक्रम ज्योति दर्पणको प्रतीक्षा गरेर बस्नु हुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर आजको दिन कसरी व्यतीत हुन्छ सम्पूर्ण जानकारीहरू दिने प्रयासमा हामी उपस्थित छौं। कार्यक्रमको शुरूआती चरणमा हुनुहुन्छ। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढ़ाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट।

आज मिति 2083 साल आज असोज महिना हो आज विशेष 26 गते रहेको छ सोमबार तदनुसार ईस्वी सन् 2026 अक्टोबर 12 तारीक नेपाल सम्मत 1146 कौलाथ्वा रौद्र नाम संवत्सर श्री सूर्य

0: शरद ऋतु आश्विन दुर्गा पक्ष सूर्योदयमा आज पवित्र दिन द्वितीय 38 घड़ी एक पला रात्रि ठीक 9 बजेर 15 मिनटसम्म रहनेछ। स्वाति नक्षत्र 45 घड़ी 15 पला रात्रिको 12 बजेर 8 मिनटसम्म पिस्कुम्भ योग 39 घड़ी 38 पला बालकर्ण 7 घटी 7 पला। आज आनन्द दिएकोमा भने 17 योग रहेको छ। आजको निर्माणको समय 28 घड़ी 55 पला बिहान सूर्योदय 6 बजेर 2 मिनटमा साँझ सूर्यास्त 5 बजेर 36 मिनटमा रहनेछ। अब पालो ग्रह गोचरको सूर्य नाम गरेका ग्रह यतिखेर कन्या राशिमा रहेका छन् भने चन्द्रमा तुला राशिमा छन्, मंगल ग्रह कर्कट राशिमा छन् भने बुध ग्रह तुला राशिमा रहेका छन्, बृहस्पति कर्कट राशिमा छन्, शुक्र तुला राशिमा छन्, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको क्रममा तपाईँको राशिले के भन्छ, आजका राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आज सातौं घरको चन्द्रमाले गर्दा प्रेम सम्बन्धहरू सुधार हुनेछ, नयाँ साथीहरू थपिनेछन्, काम गर्नमा एउटा हौसला प्रदान रहनेछ। उन्नति तपाईँको लागि असाध्य राम्रो र सकारात्मक रहने योगहरू देख्न सकिन्छ। मान सम्मानमा पनि वृद्धि राशिमा संकेत छ। काम गर्दै जाँदा तपाईँको लागि सहज हुनेछ, इष्टमित्रहरूले साथ दिन सक्छन्, मन परेका व्यक्तिहरूसँग भेटघाट रहने खालका योगहरू पनि राशिमा संकेत छ। लामो दीर्घ यात्राहरूबाट सहज हुनेछ, काममा सफलता प्राप्तिको लागि दिन शुभ रहेको छ, इष्टमित्रहरूले साथ दिन सक्ने सम्भावना छ। लामो दीर्घ यात्राहरूबाट सहज होला, तेस्रो भावको चन्द्रमा पराक्रमिक त छ तर पनि काममा भने उल्झनाइ पर्न सक्छ, पारिवारिक रमझममा दिन असत्य सुखद बन्नेछ। आमदामी भन्दा खर्च वृद्धि रहनेछ, ख्याल गर्नुहोला, कामबाट अलि असहज वातावरणको योगहरू देख्न सकिन्छ, मन परेका व्यक्तिसँग भने टाढिनु पर्ने योग छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: कामबाट सफलता प्राप्तिको युग संलग्नमा भएको चन्द्रमाले तपाईँलाई राजनीतिक क्षेत्रमा अगाडि बढाउन सम्भावना राम्रो छ। आजको दिनमा कार्यक्षेत्र फराकिलो बन्दै जानेछ। सुखद समाचारहरूले तपाईँलाई मन आनन्द र प्रसन्न तुल्याउनेछ। गर्दै आएका कामबाट सफलता मिल्ने योगहरू राशिमा संकेत छ। इष्टमित्रहरूले साथ दिन सक्छन्, खेलकुदका क्षेत्रमा मन जान सक्ने युग छ, पशु चोपायबाट घाटा। आजको राशि धनुलाई संकेत छ। यतिखेर बृहस्पतिको राम्रो दृष्टि छ, चन्द्रमाले पनि साथ दिएको अवसरमा नयाँ कामको थालनी गर्नु, सरकारी जागिरमा पदवृद्धिको सम्भावना। आजको दिनमा आफ्नो घर गाउँको यादले सताउन सक्नेछ। साढे 7 को शनिको प्रभाव भए तापनि चन्द्रमाको प्रभाव भने कमजोरी छ। आजको दिनमा सफलताको श्रेणीहरू प्राप्त गर्न सकिनेछ, अधुरा काम पूरा हुनेछन्। अनावश्यक खर्च रहनेछ, चोटपटको भय रहने सक्ने सम्भावना रहेकाले घर परिवारसँग मनमुटाव पनि वृद्धि रहन सक्छ, सावधानीका साथ अगाडि बढ्नु दिन खराबी निक्लिएको छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनु भएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 158 3 6 1
2: का लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: साईमा सूर तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। आज घट स्थापनाको दोस्रो दिन आज ब्रह्मचारिणीको पूजा घर घरमा र विभिन्न देशमा रहेका देवीका पीठहरू शक्तिका पीठहरूमा आज धुमधामसँग आज ब्रह्मचारिणी स्वरूपको आराधना गर्दैछ। सबै सबैलाई घट स्थापना प्रारम्भ हुनु भनेको दशैं आउनु हो है। विशेष गरी आधिकारिक रूपमा अब दशैं घरमा भित्रिसकेको छ। सबैले घरको लागि तयारी सरसामानहरू किन्दै हामी दशैंको यो शुभ सन्ध्यामा छौं र शुभ मुहूर्तमा पनि छौं भनौं। यो पूर्व दिनमा हामी हिजोको दिनमा हामीले पहिलो अवतारको पूजा गर्यौं। प्रथमम शैलपुत्री च द्वितीयम ब्रह्मचारिणी, आज ब्रह्मचारिणी, भोलि प्रथमम शैलपुत्री च द्वितीयम ब्रह्मचारिणी, तृतीयम चन्द्र घण्टे, ती चन्द्र घण्टाको पूजा भोलि हुनेछ है। यसरी तपाईँहरूले ढुक्क भएर नौ अवतारको पूजा गर्ने परम्परालाई नवरात्र भनिएको हो। यहाँ धेरैको हल्ला छ, दिन गनेर कसैले एघार दिन भयो रे, कसैले के भयो रे, के भयो रे, हल्ला धेरै छन् है। सावधानी भएर तपाईँहरू दशैं मनाउनु होला। हल्ला खुसीका साथमा, हल्लाको पछि लाग्नु हुँदैन मात्रै भने मैले आज धेरै बोलिनँ, आज धेरै बोल्ने जाँगर पनि छैन, हिजोको थकान छ। त्यसो भएको होला हामी तपाईँहरूसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी गराउँछु। हिजो अलिकति कार्यको व्यस्तताले गर्दा तपाईँहरूसँग फोनमा कुराकानी गर्न पाइएन, यसको लागि क्षमा याचना गर्दै जति पनि सज्जनवृन्दहरूको चिना बनेको छ, चिना हेराउन बाँकी छ, तपाईँहरूले फोन गर्नुहोला। अब आज हामी तपाईँको सेवा गर्नेछौ। हिजो हेर्छु भन्दा भन्दै पनि पाइएन, धेरैजना रिसाउनु भएको छ मलाई थाहा छ, तर बुझ्नुहुन्छ गुरुले भ्याउनु भएन है। हिजो नवरात्र थियो, घट स्थापना थियो, कार्यक्रम थियो, ग्रह शान्ति थियो, सबै कुरा थियो है भनेर चाहिँ हामीलाई बुझ्नु भएको छ। अब आजबाट हामी कुनै पनि कर्ममा हामी लिप्त हुँदैनौ। आजबाट हामी तपाईँहरूसँग प्रत्यक्ष फोनमा कुराकानी गर्ने, दिनैभरि तपाईँको सेवा गर्ने, हामीलाई वाट्सएपमा, हामीलाई फेसबुकमा, हामीलाई भाइबरमा कताबाट म्यासेज गर्नुभएको छ सबै म्यासेजहरू तपाईँसँग छरलङ्ग भएर हामी कुराकानी गर्ने एउटा प्रयास गरिरहेका छौँ है। तपाईँका हाम्रो पात्रमा भएका एक दुईवटा कमेन्टहरू पनि छन् है। हामी भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिँदै हामी कमेन्टहरू पनि हेर्नेछौँ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?
1: म शङ्खुवा सभाको पाँच सपन वानाबाट महेन्द्रपुरी।
0: महेन्द्रजी के छ, आरामै हुनुहुन्छ?
1: आरामै हो त।
0: के छ जिज्ञासाहरू भनिदिनु त।
1: अनि नि गुरुदेव, यो शुक्र आउँदा लागे भएपछि नि यो यसो पाठहरू गर्न मिल्छ मिल्दैन? देवी भागवत पाठहरू,
0: सबैभन्दा पहिले शुक्र एउटा अन्ध र एउटा अस्त दुईटा हुन्छन्, तपाईँले यो कुरा बुझ्नै पर्छ। यो बेला अन्ध भएको होइन, अन्ध त हरेक महिनाको पाँच दिन छ दिन अन्धै रहन्छन् क्या शुक्र।
1: हजुर,
0: तपाईँलाई थाहा छैन होला, कहिले काहीँ भागवत पढ्दै गर्दा वामन वामन भगवानको जुन आउँछ नि उपाख्यान आउँछ नि, जुन कथा आउँछ, त्यहाँ चाहिँ वामन भगवानलाई जति पनि दान दिन खोजिरहेको बलिलाई, अनिखेर त्यो जुन संकल्प गर्दाखेरि कुशले छेडेको भन्ने खालको छ नि कुराहरू, शुक्र आएर त्यहाँ बसेको, किनकि शुक्राचार्यलाई थाहा थियो यो वामन भनेको विष्णुको अवतार हो, यसले मायाविवाहबाट हामीलाई फसाउन आँट्यो, हे बलि यसलाई दान नदेऊ भन्दाखेरि उसले जबरजस्त दान दिन खोजेपछि अब यो दानलाई रोक्नु पर्यो भनेर जुन तपाईँको चाहिँ त्यो बेलाको संकल्प गर्दाखेरि जुन जलधारा के भन्छ त्यो त्यसलाई के भन्छ क्या, करुवा हुन्छ नि, करुवा करुवावाला ऊ हो, त्यसले चाहिँ जल हालिरहनु भएको थियो होइन, वास्तव अन्त करुवामै शुक्राचार्य विराजमान भएर पानी आएन अनि फेरि त्यसलाई छेड्नु पर्यो नि त होइन, अन्त छेड्दाखेरि चाहिँ शुक्राचार्यको आँखा फुटेको छ त्यहाँ, किनकि शुक्राचार्य त्यही करुवाको पुवालमा गएर बस्नु भएको थियो, यिनले आज दान नगरन्, आज यो बलिलाई अब बाँध्दैछन्, यो बामन भगवान सानो देखे पनि यिनले विराट रूप लिएर संसार नाप्तिने छन्, तीन पाइलामा बलि फस्दैछन् भनेर चाहिँ शुक्र चालेर रोक दिनु भएको थियो। त्यो रोकेको बेला चाहिँ ट्याक्क छेड्दाखेरि चाहिँ शुक्रचार्यको आँखा फुट्यो।
1: हजुर
0: हो, 23 दिनदेखि चाहिँ हरेक महिना है 6 दिनसम्म चाहिँ शुक्र अन्ध हुन्छ। अन्ध भने के हो? आँखा फुट्नु, आँखा नदेख्नु, होइन। अनि अहिलेको बेला चाहिँ अस्त, यो अस्त किन भयो भन्दा सूर्यको रापतापसँगै भयो शुक्र, बुझ्नुभयो? सूर्यको डिग्री र शुक्रको डिग्री एक आपसमा सँगै हुँदा, त्यसको अंशहरू सँगै हुँदाखेरि त्यसको प्रभावले चाहिँ अस्त हुन्छ। सूर्यको तेजले शुक्रको तेजलाई छेलिदिएको अवस्था हो क्या यो चाहिँ।
1: हजुर हजुर,
0: त्यही भएर अब तपाईँले भन्न खोजेको यो अस्त भए पनि पाठ गर्नुहुन्छ भने सबै काम गर्नुहुन्छ। गर्न नहुने काम भनेको कुनै पनि अनुष्ठानात्मक कार्यहरू नगर्नु, बुझ्नुभयो? जुन कुरा भोलि गर्न मिल्छ, जस्तै नवरात्र सार्न मिल्छ
1: मिल्दैन,
0: अनि यो त यसलाई त हामी नित्य कर्ममा भन्छौ। यो नवरात्र भनेको हामीले पोहोर पनि मनायौं, यसपालि पनि मनायौं, हरेक साल तपाईँको बुवा हजुरबाबुले पनि त मनाउँदै आएका होइन,
1: हाम्रो परम्परा नै हो।
0: यसलाई हामी दैनिकी भन्छौ क्या, हरेक साल यही बेला गर्ने, असोज महिनाको शुक्ल पक्षको प्रतिपदाबाट दशमीसम्म गर्ने कर्म हरेक साल आउँछ। यो कहिले कार्तिकमा पर्ला, कहिले असोजमा पर्ला, योसँग सरकार हुँदैन। चन्द्रमान अनुसार असोजको शुक्ल पक्ष परेकाले यो दैनिकी जस्तै हो, यसलाई कुनै पनि बेला रोक्नु पर्दैन। अनि तपाईँको घरमा पूजा पाठ पनि दैनिक हुन्छ नि त, होइन? कहिले रोक्नु पर्दैन, तर तपाईँले छोराको व्रतबन्ध कहिले गर्नुहुन्छ? जम्मा एकचोटि गर्ने होइन, हो, त्यसलाई सार्नु पर्यो। तपाईँको कुनै पनि कर्म, मन्दिरको जग पूजा गर्नु पर्यो, घरको जग पूजा त एकचोटि गरिन्छ नि त, होइन? एउटा घरको, त्यही भएर एकचोटि गर्ने काम अनि विशेष अनुष्ठानात्मक काम चाहिँ यो अस्तको बेला नगर्ने भन्ने चाहिँ शास्त्रीय मान्यता हो कि।
1: हजुर हजुर, बुझेँ मैले कुरा।
0: ल, अरू केही छ मनमा लागेको चाहिँ के छ?
1: अब अब भए पनि हुँदै गर्छ, अब एकैजनाले ध्यान गरिबस्नु।
0: जमरा जमरा राख्नुभयो त?
1: राखिसकेको,
0: कहिले?
1: हामीले त आज हामी त जहिल्यै भोलिपल्ट मात्रै राख्ने चलन छ त,
0: त्यही त कुरो बिग्रियो त। अनि आज बिहानै राख्नुभयो?
1: हजुर।
0: अनि कारण के रहेछ भनिदिनु त।
1: खोइ अब त म जान्दिनँ, अब पहिले त अब सायद ढिलो छिटो के हुन्छ, अरूले राखिसकौ अनि भोलिपल्ट राख्ने गरेको छ हाम्रो त।
0: ए, अनि हिजो घटस्थापनाको सायद हिजो थियो, अनि अब आज राखेर होला त?
1: खोइ अब म त जान्दिनँ, अब पहिले त्यसै गर्ने गरेको छ हाम्रो चाहिँ।
0: ए ल, ठिकै छ ल, है
1: हजुर,
0: राधे राधे।
1: राधे राधे गुरुदेव।
0: कार्यक्रम ज्योतिष तर्पणको भूत भविष्य र वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौँ। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष कुराहरूलाई धेरैभन्दा धेरै भूत भविष्य र वर्तमान सम्बन्धीका तपाईँहरूलाई जानकारी दिने हामी प्रयास गरिरहेका छौँ। यतिखेर हामी यो जुन नवदुर्गामा छौँ, यतिखेर मैले अहिले पनि भने, अनुष्ठानात्मक कार्य नगर्नुहोला। भगवती मातालाई पोहोर पनि तपाईँले देवी भागवत सुनाउनु भएको छ, यसपालि पनि गर्न मिल्छ, आगो पनि गर्न मिल्छ, यो नित्य कर्म हो। तर त्यो कर्मको कुनै फल भगवानलाई नै अर्पण गर्नुपर्छ। त्यहाँ कुनै अनुष्ठानहरू गरेर होइन, तपाईँहरूले चाहिँ त्यसलाई सत्सङ्गको रूपमा गर्न मिल्यो, देवी भागवत पुराण सबै लाउन मिल्यो, तर सत्सङ्गको रूपमा कुनै पनि ठाउँमा गएर पितृहरूको प्रसन्नको लागि होइन है। त्यसो भएको हुँदा हामी भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गर्छौँ। कोही हुनुहुन्छ यतिखेर म उहाँलाई स्वागत गर्छु, को हुनुहुन्छ उहाँसँग पनि केही कुराहरू सुन्छु के रहेछ। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म बैतडीदेखि हो गुरु।
0: बैतडीबाट हजुरको शुभ नाम?
2: मेरो नाम पाटन नगरपालिका, मेरो नाम धर्म मित्र हुन्छ।
0: अहिले कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: बैतडीबाट हो।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो नातिनीको बारेमा।
0: नातिनीको बारेमा साल महिना गते समय भनिदिनु त।
2: 2083।
0: हजुर हजुर ए हजुर भन्दैन न। ए प्रभु, ए प्रभु कोही हुनुहुन्थ्यो तर उहाँसँग हाम्रो कुराकानी भने प्रष्ट रूपमा हुन सकिरहेको छैन। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग कुराकानी गर्ने प्रयासमा लागिरहेका छौँ। फेरि कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे श्याम हजुर। ए देउता,
3: राधे गुरु।
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म अलिकति खोटाङबाट।
0: हजुरको शुभ नाम?
3: परशुराम बस्नु।
0: परशुरामजी, अनि कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले?
3: हेलो,
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: अलिकति खोटाङ।
0: खोटाङबाट?
3: हजुर।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
3: मम्मी आफ्नै बारेमा।
0: आफ्नै बारेमा, आफ्नो साल महिना गते समय भनिदिनु त।
3: 2048 साल। 2048 साल साउन 28 गते।
0: कति बजे?
3: सोम मंगलबार 4:30 बेलुका।
0: 4:30 सोमबार है?
3: हजुर
0: सोमबार हो।
3: हजुर
0: सोमबार हो भनेको मैले।
3: हजुर हजुर गुरु।
0: फेरि के हो त, त्यो कहाँ लेखा छ गुरु?
3: सिन्धुपाल्चोक।
0: जन्म चाहिँ सिन्धुपाल्चोक?
3: हजुर।
0: फेरि साल भन्नु त।
3: हजुर गुरु,
0: फेरि के साल महिना गते भन्नु न।
3: 2048 साल
0: साउन
3: 28।
0: बार के थियो? बार
3: सोमबार।
0: एकचोटि फोन राखेर फेरि क्यालेन्डर हेरेर फेरि फोन गर्नु न, केही पनि मिलेन
3: गुरु। 2048 साल साउन 28 गते मंगलबार 4:30 गुरु।
0: 4:30 साँझ कि बिहान?
3: बेलुकाको।
0: साँझको होइन, घाम अस्ताउनु बेला। हजुरको राशिको नाम पीबाट नाम आउँछ, प्रीतम नाम आउँछ, कन्या राशि हुन्छ है। लग्नमा राहु रहेछ, अलि एको राहुको मान्छे हुनुहुन्छ, भाग्यमानी छ, पैसा राम्रो कमाउनुहुन्छ, तर यो बीचमा 35 वर्षसम्म राहु भन्ने ग्रहले असाध्य दुःख दियो है। अहिलेसम्म भनौँ न, अहिले राहुले तपाईँलाई धेरै कुरामा दुःख दिएको छ। यो राहुको विशेष शान्तिहरू गर्ने उल्का पनि 30 वर्षदेखि अहिले अलिकति भने जस्तो कामहरू भएको छैन। राज्य परेको मान्छे जागिर खानु पर्थ्यो, अनि जागिरबाट उन्नति प्रगति धेरै राम्रो हुने खालको युग थियो। खानु खानु भएन, प्रयास गरे, प्रयास नै गर्नु भएन, कसरी खानु छ त नि?
3: प्रयास त धेरै गरेको, अनि खाएको पनि बिचमा छोडियो।
0: अन्त मैले त्यसलाई छैन भन्न भएन क्या, खाएको थिएँ मलाई फेरि छोडायो। कारण के हो, मैले भनिरहेको छु त, राहुले सतायो तपाईँलाई, राहुले त्यो काम गर्नै दिएन कि। वैवाहिक जीवनमा लग्नमा राहु भएको मान्छेलाई अलिकति दुःख हुन सक्छ, विशेष सावधानी अपनाएर विवाह अगाडि गर्नुहोला। विवाह हेराएर कोराएर शान्तिहरू गरेर अगाडि बढ्नु राम्रो हुनेछ, अन्यथा बिग्रिन सक्छ राहुको शान्ति नगरेको खण्डमा है त। ए ल त्यस्तो भने मैले केही बोलिनँ, राहुको शान्ति नगर हुँदैन मैले भनिरहेको छु त।
3: गरेको 8,000-18,000 जप गरेको, त्यो सबै गरेको, हजुरलाई एकचोटि सोधेको थियो, त्यसै भन्नुभयो र हजुरले भन्दा बम बोलाएर, दुईटा बम बोलाएर, दुईटा पनि गुरुहरू बोलाएर, अनि त्यहाँबाट 8,000 जप गरेर सबै गरेर गरेन
0: र पनि भएन। दुईजना ब्राह्मणले तपाईँले अब नि अर्कै एउटा कुनै ब्राह्मणलाई सोधिदिनु न, 18,000 राहुको शान्ति गर्दा, पूजा पाठ गर्दा दुईजना ब्राह्मणले सकिन्छ नि त गुरुबा भने अरूलाई सोध्नु त एकचोटि, जो गरेर हुन्छ विचार तपाईँलाई के थाहा हुन्छ भन्नु त। उसले झुक्याए कहाँ गरौँ उनीहरूको शान्ति, कुन बाउले गरे?
3: यहाँ आफ्नै गुरु हुनुहुन्थ्यो, हाम्रो पौर्णिक गुरु, मिस गुरुलाई नै पढ्न लागेको दुईटा दुईजनाले अनि के आँखहरू के पनि टान आज उत्तारे गरेको होम गादी गरेको गर्न लाउँथ्यो भएको
0: थियो। लु अब मैले फेरि पनि भने तपाईँलाई एकजना दुईजना ब्राह्मणले राहुको शान्ति हुँदै हुन्न क्या, पाँचजना छजना ब्राह्मण चाहिन्छ क्या, बुझ्नुभयो नि। त्यसो भएको हुँदा तपाईँको लागि भएन राम्रोसँग शान्ति गराउनु, राम्रोसँग पूजा पाठ गराउनु अनि बल्ल राम्रो हुन्छ है।
3: हजुर अनि यो राहुले कहिलेसम्म छोड्छ गुरु?
0: यो राहुको लागि यस्तो छ, राहुको लागि अब यो लग्नमा भएको राहु हो, 35 वर्ष 3 महिनासम्म राहु छ, राहुले बिगार्छ। फेरि पनि मैले तपाईँलाई पहिले भन्दाखेरि राहुका कवचहरू राहुका रत्नहरू धारण गर्नु भनेको थिएँ होला, त्यो पनि गर्नु पर्यो, एक्चुली सम्पर्कमा रहनु अनि अलि हेराएर बिहे गर्नुपर्छ क्या दुईजनाको है, चिनाहरू पनि मिलाउनु पर्छ, राहुको शान्ति पनि गर्नुपर्छ। भएन तपाईँको शान्ति?
3: शान्ति नै भएन गुरु। अनि गुरु मेरो यस्तो विदेशतिर जाँदा चाहिँ के सफलता विदेश कतिको राम्रो हुन्छ?
0: अब यो 35 वर्ष पछाडि राहुहरूको शान्ति गरेर कभर चौथी लगाएर जानु होला, राम्रै हुन्छ है। राधे राधे
3: राधे राधा।
0: हामी कार्यक्रम भूत भविष्य अनि तपाईँसँग भएका विभिन्न जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जिज्ञासाको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा तपाईँसँग भएका विभिन्न

0: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जिज्ञासाहरू हामी तपाईँको माझ राख्ने प्रयास गरिरहेका छौं है। एक दुईवटा कमेन्ट छन्, म पहिले कमेन्टलाई जानकारी दिन्छु भन्दै थिएँ। यता प्राविधिकबाट इशारा मिलिरहेको छ, फोन होल्डमा हुनुहुन्छ एकजना भन्नुभएको छ, कोही हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। भन्दैन त,
1: म धनकुटा नगरपालिका वार्ड नम्बर 3 पाहाडा हजुर गंगा राणा बोल्छु।
0: गंगा के भन्नुभयो?
1: गंगा राणा।
0: राणाजी आरामै हुनुहुन्छ गंगाजी?
1: एकदम आराम हजुर। दिनु
0: जमरा राख्नुभयो त
1: हजुर?
0: कहिले?
1: हिजो जमराहरू राख्यो, आज चाहिँ धुप मात्रै छ।
0: धुप मात्रै, बत्ती पनि बाल्दैन?

0: अनि आज पनि यसो रातो चन्दन यसो अक्षताहरू यसो फुल जौतिल त राख्दै अब हुन्थ्यो नि त यस्तो हुन्छ क्या तपाईँलाई सुनौ न तपाईँलाई थाहा नभए कुरा भगवती देवी नवदुर्गा भनिन्छ नि नवदुर्गाको नाम फरक फरक छ पहिलो दिनलाई शैल के प्रथमम शैलपुत्री छ द्वितीयम ब्रह्मचारिणी तृतीयम चन्द्रघण्टे कुष्माण्डे चतुर्थकम पञ्चम स्कन्द माते षष्ठम कात्यायनी यसरी यो के हुन्छ भने नौडा देवीको नाम नौडा हुन्छ त्यही नौडा देवीको पूजा गर्नलाई नवरात्र भनेको हो होइन अनि कुन तिथिमा कुन देवीको पूजा हुन्छ भनेर भने छुट्याइदिएको छ होइन त्यही भएको हुँदा तपाईँहरूले के गर्नुपर्छ भने कम्तीमा बिहान उठेर अरू केही आएन भने आउँदैन नि त सबैलाई होइन लो भगवती माता लो दुर्गा माता आज दोस्रो दिन हजुरहरूलाई थाहा यसो क्या तपाईँलाई कम्तीमा नौडा देवीको नाम चाहिँ मैले रेडियोमा भने भनेछु रेकर्ड गरेर राख्नु पर्यो अन्त अर्थात् टिप्नु पर्यो कपीमा प्रथमम शैल पुत्री छ द्वितीयम ब्रह्मचारिणी तृतीयम चन्द्र घण्टे कुष्माण्डे अब आज के हो ब्रह्मचारिणीको पूजा हो अब भोलि के हुन्छ मैले अघि पनि रेडियोमा भनिसकेको छु कि छैन भनेको अनि सुन्नुहुन्न यताबाट सुन्नु उताबाट उडाउनुहुन्छ कम्तीमा अरू केही नआए पनि लो भगवती आज ब्रह्मचारिणी स्वरूपको पूजा गरे है भगवती भनेर चाहिँ आज ब्रह्मचारिणीलाई सम्झिनु मात्रै भएन हुन्छ भोलि के गर्ने चन्द्र घण्टालाई पर्सि कुष्माण्डलाई अनि स्कन्द मातालाई अनि कात्यायनीलाई अनि कालरात्रिलाई महागौरी अनि महागौरी अष्टमलाई सिद्धिदात्री नवमलाई बुझ्नुभयो नगर्नु भन्दा तँ पनि बेसेब हो है ल ठिकै छ अहिले कार्यक्रममा आउनु भएको छ अब दसैँ भित्यो छोराछोरी कता छन्
1: मेरा त चार तिनवटा छोरी एउटा छोरा छ हजुर
0: कहाँ हुनुहुन्छ सबै घरमा आउनुभयो कि बाहिर पढ्न जानुभयो
1: एउटा काठमाडौँ छ एउटा धनकुटा नगरपालिका छ नम्बर वार्डमा छ एउटा चाहिँ इटरी सुनसरी इटरीको पाँच नम्बर वार्डमा छ छोरा चाहिँ घरमै छ
0: ए भनेपछि यसपालि दसैँ पनि रमाइलो हुन्छ
1: हामी रमाइलो नि काहीँ केही भइपरि आएन भने नि गुरु
0: हजुर
1: काहीँ केही भइपरि आएन भने काठमाडौँ बस्छौँ सबै एकैचोटि भेला हुन्छौँ अब केही भइपरि आयो भने त त्यो अवस्था अनुसार हुन्छ
0: ए ल अहिले अब कार्यक्रममा आउनुभयो कसको बारेमा हेर्ने हेर्ने त
1: म आफ्नै लागि गुरु आफ्नै बारेमा अस्ति मैले एकै गुरुलाई भनेको थिएँ अलिकति मिस्टेक भएछ अब आएर त्यो शुद्ध फिटर ल्याएर भन्छु
0: मैले गरेर मिस्टेक कि हजुरले गरेर मिस्टेक हो त
1: मैले नै अब छ तिसमा भन्नुपर्ने सात तिसमा भनेको
0: हो अनि कुरो बिग्रियो नि त
1: भनौँ कुरो
0: भन्नु त
1: 2009 साल भाद्र भदौ 12 गते बुधबार बेलुका 36 बजे हो मेरो
0: अस्ति भनेको मिलेको थिएन
1: 36 बजे भनेको गुरु मैले
0: अनि कुन जिल्लामा जन्मिनु भयो
1: धनकुटा
0: धनकुटा जिल्लामा है तपाईँको राशिको नाम चाहिँ तोत्र कुमार अथवा त्वेनाथ वृश्चिक राशि हुन्छ
1: हजुर
0: लग्न चाहिँ कुम्भ लग्न छ अस्ति के लग्न आयो
1: कुम्भ लग्न नै आएको थियो यही नै आयो अनि 37 बजे पनि यही आयो आज 36 बजेको लेखेर ल्याएको भने
0: नमांस कुण्डलीमा मिन लग्न छ है
1: हजुर
0: अब तपाईँको यो 37 हेर्दाखेरि जुन मैले अघि तपाईँलाई नमांस कुण्डलीमा मिन लग्न भने नमांस कुण्डलीमा तपाईँको कन्या लग्न ठ्याक्कै उल्टो भइदियो ठ्याक्कै
1: हजुर
0: एक घण्टामा तपाईँको नमांस कुण्डली पुरै परिवर्तन पुरै छवटा लग्न परिवर्तन भएछ एक घण्टामा बुझ्नुभयो कि भएन हो त्यसले अलिकति तपाईँलाई फरक पार्ने हो कि लग्न कुण्डली के हुन्छ भने लग्न कुण्डली के हुन्छ भने कम्तीमा एक डेढ घण्टासम्म एउटै हुन्छ तर कहिले काहीँ चेन्ज हुने बेला परिवर्तन हुने बेला फरक पर्छ नभए मेन कुरा हेर्ने भनेको तपाईँको चाहिँ नवांश कुण्डलीबाटै हो होइन अब यस्तो मान्छेको वैवाहिक जीवनमा दोस्रो घरबारको योग देखिन्छ भएको हो कि होइन
1: भएको छोरा जन्माएर छोरा हामी सम्बन्ध छ अब 48 सालको
0: भन्न खोजेको दुईटा बिहे भयो कि भएन भन्न खोजे
1: भयो त जेठीको अब छोरी छोरी छ नि त
0: हो
1: अनि दुईटा बिहा गरेपछि छोरा 48 सालको छ
0: मैले अस्ति यो कुरा भनेको थिएँ
1: भन्नुभएको थिएन यो चाहिँ अरू छ
0: अनि यही कुरो तपाईँको परिवर्तन आएन लग्न कुण्डली मात्रै हेरेर हुँदो रहेछ।
1: हो
0: त्यही भएर चिना कोर्ने बेला पनि राम्रो चिना कोर्नु पर्यो, सबै आउने कुरा कोर्नु पर्यो नि त होइन। अब यो के छ भने तपाईँको लग्न कुण्डलीमा माङ्गलिक छैन, नमांस कुण्डलीमा सातो माङ्गलिक छ, अनि यो सातो माङ्गलिक नमांस कुण्डलीमा भएपछि लग्न कुण्डलीलाई जसले हाबी गर्छ त तपाईँको बिहे अर्को गराउँछ है। पैसा चाहिँ धेरै कमाउनु भयो है, असाध्य राम्रो छ, आर्थिक क्षेत्र चाहिँ तपाईँलाई महालक्ष्मी परेको छ, राजीव पनि परेको थियो, सरकारी जागिरमा नाम निकाल्ने नेतागिरी गर्ने के भन्छ तपाईँलाई त हजुरको पालामा के भन्थे पञ्चायत के भन्थे होइन,
1: सबै राम्रो कुण्डली नेतागिरी तपाईँको जागिर खाने भन्थे, जागिर खाइओरि छोडेको अझै तिन छैन।
0: मैले अस्ति यो कुरा भने न
1: भन्नुभएको छैन।
0: अनि तपाईँको अस्तिको कुण्डली कुम्भ लग्न भए पनि आज फरक आयो होइन,
1: होइन फरक आयो अस्ति, अनि मलाई त पहिलाको चिनामा गुरु
0: हजुर
1: अथवा के राय आएको थियो, अनि तुला लग्न भनौँ तर तुला लग्न र यसमा फेरि ठ्याक्कै मिल्दो जुल्दो एउटै केही फरक छैन, अहिले के राशि भन्नु पर बुझ्नु भन्नु हो नि
0: हजुर, लग्न फरक छ नि तपाईँको तुला लग्न त हुनै सक्दैन नि, यो 6:30 भन्नुभयो होइन राति साँझको समयमा, विशाखाको चौथो पावबाट आउँछ, तोये नाथ नाम आउँछ, वृश्चिक राशि हुन्छ, अब तपाईँको राजयोग पनि परेको छ नवांशमा, फेरि माङ्गलिक पनि परेको छ, पैसा पनि धेरै कमाउनु भयो, छोराछोरी सबै राम्रै हुन्छ नराम्रो हुँदैन, तर एउटा कुरा के छ भने तपाईँको घरमा अलिकति एउटा दोषयुक्त मान्छे छन्, त्यो दोषयुक्त मान्छे भनेको तपाईँको अलिक उमेरमै कलिलो उमेरमा कोही मान्छे अकालमा मृत्यु भएर तपाईँकोमा वायुको रूपमा घुमिरहेको भन्ने देखायो यहाँबाट होइन, त्यसलाई हामी पितृको दोष भन्छौँ क्या, त्यो पितृको दोषलाई चाहिँ राम्रोसँग शान्ति गर्नुभयो भने तपाईँको सन्तान अझ धेरै उन्नति हुन्छ, नभएदेखि तपाईँको उन्नति भयो, तपाईँका सन्तानहरूलाई चाहिँ पितृले दुःख दिएका छन् है, अब त सप्ताह लाउनुपर्छ, दुई तिनजना बाहुन राखेर मजाले 7 दिनसम्म आफ्नै घरमा राखेर कतै जान नदिएर मजाले 7 दिनसम्म भागवतको मूल पाठ सुन्ने आँगनमा जग्गी राखेर होइन, त्यति गर्नुभयो भने तपाईँको सारा संसार खुसी हुन्छ फेरि,
1: एकदम राम्रो गुरु, तर मैले कुरा भनौँ कि भनेर
0: भन्नु न भन्नु मजाले भन्नु,
1: जुन यो सत्य लानु 6-7 जना बाँधे राखेर सत्य
0: कुरा, फेरि मैले तपाईँलाई 6 जना कसले भन्नु, फेरि मैले तपाईँलाई 2-3 जना हुन्छ तपाईँ ठ्याक्कै डबल सुनिदिनुहुन्छ काम गर्ने बेला तपाईँहरू,
1: 3 जना गुरु
0: भन्नु त अरू,
1: अनि मैले के भन्नु खोजेको थिएँ भने नि अब 2009 सालमा जन्मेको म
0: हजुर,
1: त्यहाँ पछिका मात्रै छन् मेरा, अहिलेसम्म कि हाम्रो घरमा कोही छैन भन्दा, अब जुन एकजना छोरी मान्छे चाहिँ एकदम राम्ररी नै रोग लागेर भोक लागेर नै
0: हजुर सुन्नु न अकालमा मृत्यु भनेको मैले के भने लडेर मर्छन् भने त है, उमेरमै मर्छन् भन्ने मैले अघि, त्यो यस्तो हुन्छ क्या, त्यो तपाईँले जति जे गरे पनि त्यसको श्राद्ध कसले गर्नु त, तपाईँ अहिले पनि श्राद्ध गर्नुहुन्छ
1: होइन, श्राद्ध त श्रीमती हो कि,
0: फेरि सुन्नु न जोसुकै मरे पनि त्यसको श्राद्ध कसले दियो त, हो त्यही भएर त्यो मान्छे के भयो त्यसलाई दोष लाग्यो, तँ अहिले भोकै छ, त्यसले के भने थाहा छ, ए छोरो छोरो भन्छस् मलाई दिँदैनस् भन्ने खालको हिसाबले पितृले दुःख दिने भनेको, मलाई पनि मेरो पनि नामलाई केही यसो गरिदिया है भन्ने खोजिया हो, एउटा सप्ताह लगाइदिनु, तपाईँको घरमा फलिफापै मात्रै हुन्छ, अरू तपाईँलाई नराम्रो छैन होइन, तपाईँको अलिकति पितृको दोषहरू परेको छ, अनि एउटा कुरा के छ भने पैसा जहिले पनि कमाइ हुन्छ, अब अहिलेको अवस्थामा तपाईँ कति वर्ष हुनुभयो ठ्याक्कै भन्नु त लु,
1: अहिले म त 74
0: होइन त, तपाईँलाई अहिले चन्द्रमा भन्ने कुरा चल्या छ, अनि अर्कोतिर 68 वर्षदेखि राहु भन्ने कुरा पनि चल्या रहेछ, राहुले अलिकति तपाईँलाई खुट्टाको समस्या झमझमाउने खालको स्वभाव हुन्छ, तपाईँ एउटा बुढेसकाल पनि लाग्यो, नभए राहुले अलिकति तपाईँलाई झमझमाउने अलिकति दुःख दिने भएको छ, 72 सालदेखि यो 75-76 सालसम्ममा एउटा घडेरी जोड्ने अथवा ठाम परिवर्तन गर्ने अथवा एउटा घर बनाउने खालको योग राम्रो आएको थियो, यो 72 देखि यता गरिसक्नु भयो कि अब गर्नेवाला हुनुहुन्छ,
1: एउटा एक रोपनी जग्गा राम्रो किनेको छु 75 साल भन्दा उता
0: 75 सालमा त भएन नि त,
1: होइन मैले कहिले किनेको भन्नुहुन्छ नि 75 सालको प्रायः मैले कहिले किन्नु किनेको भन्नुहुन्छ नि 7 वर्षको
0: सात वर्षमा अब तपाईँले 2 वर्षभित्रमा केही हुनु पर्यो नभएदेखि फेरि 2 वर्षभित्रमा केही हुन्छ भने छ शास्त्रले यहाँ
1: हजुर हुन्छ
0: राम्रो आज के गर्ने हो तर कहिलेकाहीँ पितृको दोषहरू पनि शान्ति गर्नु आफ्ना गुरुबारलाई भनेर मेरो त घरमा पितृ लगाउनु पर्यो सप्त लगाउनु पर्यो रे होइन राम्रोसँग शान्तिहरू गर्नु पर्यो रे अब सतभर व्यासमा बस्ने बाबुले आचरण पूरा गरेको ब्राह्मणलाई ल्याएर मूल पाठ गट सुन्नु होला त्यो त्यहाँ ल्याएर कथा ए झाँकी देखाउन थाल्नुभयो हो हल्ला गर्न थाल्नुभयो नि पाठ पूरा हुँदैन होइन होइन भन्न खोजेको मैले नराम्रो भन्न खोजेको होइन क्या तपाईँले ल्याएर उयो सप्ताह मात्रै सुन्न थाल्नु भयो भने के अरे फल मिल्दैन भागवतको मूल पाठ तपाईँले सुन्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ होइन भागवतको मूल पाठ 7 दिनसम्म सुन्नुपर्छ त्यसलाई पूरा रूपमा विधि विधानले गर्नुपर्छ त्यति गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है अरू सबै कुरामा ठिक छ के छ अरू विशेष
1: अरू विशेष त खास केही छैन अब हाम्रो छोरा पनि अब भन्नु त अब यसबाट नमिल्न तर छोरा पनि अब 28 साल
0: बुढी यहाँबाट मिल्दैन यहाँबाट मिल्दैन भोलि फेरि फोन गर्नु होला अहिले छुट्टिन्छु राधे राधे
1: म खाली मात्रै भन्छु भनेर 22 गते आइतबार जन्मेको तर उसको चाहिँ जागिर त जागिर त अब प्याकेट जागिर हो नि गाडीमा राम्रै छ तर अब उसको चाहिँ अब यसरी यसरी देखाउनुको गुरु लाग्दै लाग्दैन लाग्दैन लाग्दैन यसमा त कति वर्ष गो कति वर्ष म त कति नै छोटा कति कति हजार हजार साल हुन्छ कहिले पुरानो खाल्छ कहिले नौके हुन्छ गते आज हिजो आजतिर आएको नि गुरु
0: ल अब अहिले यो हेर्न मिलेन फेरि फोन गर्नु होला अहिले छुट्टिन्छ राधे राधे
1: हजुर राधे राधे गुरु
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न जानकारी अनि तपाईँसँगका विशेष कुराकानीहरू गर्ने एउटा प्रयास गरिरहेका छौं हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने एउटा प्रयासमा लागिरहेका छौं हामी तपाईँसँग भएका प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहेको छु कमेन्ट छन् जय श्री गुरुमा भरत राज देवकोटा हाल भारतको बेंगलोरबाट नेपाल घर कालीकोट जिल्ला हाम्रो पात्र एप्लिकेशनबाट समय मिलेसम्म सुन्नुहुन्छु गुरु जय श्री राधे भन्नुभएको छ धन्यवाद छ अर्को कमेन्ट छ राधे राधे गुरु सुन्दैछु भारतको महाराष्ट्रबाट नेपाल घर अछाम जिल्ला मंगलसेन एक लिस्टेड गार्ड भन्नुभएको छ उहाँलाई पनि विशेष सम्झना छ अर्को कमेन्ट छ श्री राधे श्याम गुरु म शङ्खोशबाट चैनपुरबाट विनोद हो गुरु हाम्रो पात्रबाट सनातन रेडियो नेटवर्कबाट सुन्दैछु यहाँ हाम्रो पण्डित हुनुहुन्छ जमरा नराख्नु टिका नलाउनु भन्नुहुन्छ लुजा बर्बाद भइगएको छ नि जमरा नराख्नु टिका नलाउनु भन्नुहुन्छ पण्डित भएर नै यस्तो भन्नुहुन्छ गुरु पण्डितजीहरूले नै नहुने भ्रम फैलाउनुहुन्छ हजुरको कार्यक्रम पनि सुन्नुहुन्छ उहाँले फेरि पनि बुझ्नुहुन्न गुरु श्री राधे श्याम म अब पण्डित भन्ने शब्दको अर्थ ज्ञानी शब्द अर्थ हुन्छ है अब यो बुझ्नु भएन भने उहाँले भनेको नमानिदिनु क्या ज्ञानी मान्छेले त शास्त्रार्थ गर्ने हो शास्त्रको अध्ययन गर्ने हो बुझ्ने हो प्रयास गर्ने हो कति कुराहरू हामीले पनि कति कुराहरूमा गल्ती हुन्छ त्यसलाई ए मैले यसो गल्ती गरे हो है मैले त जानिनँ है भन्न सक्ने क्षमतामा पण्डितको गुण हुन्छ मैले हुन्न मान्छे हुन्न हुन्न नगर त्यसको त्यसको अर्थ के त त्यसको तार्किक अर्थ त्यसको जुन हुन्छ वैयक्तिक अर्थहरू के त त्यसको चाहिँ एकदम तपाईँहरूलाई भ्रम छैनन् भएको छ त्यो पण्डितजीको बरु नामै भनिदिनु नामै भन्ने हो दसैँमा टिको लाउने हुन्न भन्नुभएको छ विनोदजी कार्यक्रम सुन्नुभएको छ भने एकैछिन कमेन्ट गरिहाल्नु त तपाईँको के छ भने कहाँनिर हो तपाईँ घर अनि विनोदजी हामी शङ्कर आएको बेला भेट भयो कि भएन हजुरसँग अर्को छ राधे राधे गुरु म पञ्चदेवल विनायक नगरपालिका नौबाट टिकाराम गिरी सनातन रेडियोबाट सुन्छु हाल भारतबाट राधे राधे गुरुदेव भन्नुभएको छ धन्यवाद छ ए दसैँमा टिकी नलाउनु भन्छन् है ब्राह्मणहरूले ए मेरो भाइ केमा चित्त बुझेन त ब्राह्मणलाई अलि दक्षिणा कम दिएर तपाईँहरूसँग रिसाउनु भयो कि है त्यही पनि हुनसक्छ क्या कहिले काहीँ ए हामीलाई चाहिँ बुझ्दिनँ तँलाई उल्टो उल्टो भन्दैछु भन्नुभयो कि त्यस्तो भन्नु नपर्ने हो होइन दसैँ किन टिको नलाउने तपाईँले दसैँमा टिको नलगाउने आधार के त्यस्ता ब्राह्मणलाई ब्राह्मण भन्न हुँदैन त्यस्ता त राक्षस हुन्छन् दास हुन्छन् त्यस्तालाई भनिन्छ दरिद्री ख्याल गर्नुहोला जसले यो दसैँको दिनमा टिका नलगाउनु भन्नुहुन्छ, त्यो मान्छे राम्रो होइन। कि अलिअलि खुसिया हुन्छ, कि अलिअलि कम पढ्या हुन्छ, कि चाहिँ जान्दै नजाने हुन्छ, कि चाहिँ डलर कमाएको हुन्छ, के न के हुन्छ। ल यति चाहिँ भने, कमेन्टहरू आएका छैनन्। विनोदजीले पक्कै पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला, भरे भोलि उहाँसँग पनि कुराकानी गरौंला। हामी कार्यक्रम ज्योति दर्पणको व्यवसायमा छौं। हामी दैनिक रूपमा यस्तै सत्सङ्गको जस्तो भनौँ, अब तपाईँलाई ज्योतिष मात्र नभएर तपाईँलाई धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहनु पर्ने हुन्छ। धेरै गुरुहरूको मत विभाजन छ। मैले पनि यो कुरामा धेरै कुराहरूमा रिसर्च गरे। म बोल्नुभन्दा पहिले रिसर्च गरेर बोल्छु। यो धेरै कुरामा चाहिँ शास्त्रमा हामीले थोरै पढेका हुन्छौँ क्या, अनि धेरै पढेको छ भने कहिलेकाहीँ सोध्नुपर्छ क्या, होइन यो यस्तो देखाएछ यस्तो होइन र भन्दाखेरि उहाँहरूले तपाईँलाई दसवटा कुराहरू भनिदिनुहुन्छ, अनि बल्ल छ्याङ्ग हुन्छ। आफै म पाएँ, मैले मात्रै पढेको, एउटा शास्त्रमा कसैले कहीँ केही लेखेको देखो भने, अनि त्यसलाई मात्र यो सत्य भन्न हुँदैन, त्योभन्दा अर्को ठूलो निर्णय हुन सक्छ, निर्णय अनुसार हुन्छ। ऋषिका त मतै मत छ नि हजुर, त्यो ऋषिको मतलाई हामीले विभाजन गरेर कुन ऋषिको मतलाई ठूलो मान्ने, शास्त्रार्थ गरेर विद्वानको मतलाई लिएर है तपाईँहरूलाई चाहिँ यसरी यो निर्णयहरू लिनुपर्छ। अब एउटा के छ भने, म भोलिका दिनमा तपाईँलाई एउटा कुरो जानकारी गराउँछु। जुन घरमा श्राद्ध पर्यो, हेर्नुहोस् है, विजया दशमीको दिन जुन घरमा तपाईँको श्राद्ध पर्यो, त्यो घरकाले टिको लाउने कि नलाउने, यस्तो समस्या आइपऱ्यो। अब लाउनु हुँदैन ठाड भाषा बोल्दा, होइन, किनकि श्राद्धको दिनमा कहाँ रातो टिको लाउँछन् त नि। तर यसलाई विवेचना गर्दा, यसको शास्त्रमा गहिरेर जाँदा, यो त एउटा परम्परा हो, यो त दैनिकी पनि हो नि त। मैले अघि भनिन, भगवान्लाई घरमा कहिले भोग राख्नु हुन्छ, कहिल्यै पनि हुँदैन। श्राद्धको दिन पनि त बिहान उठेर भगवानको त आराधना गरिन्छ, जप गरिन्छ, शालिग्रामलाई त भोग राख्न भएन है। त्यसो भएको हुँदा यो दसैँको दिन पनि टिका लाउने कि नलाउने भन्ने कुरामा एकदमै धेरै छलफल व्यापक भयो, हामीले हुँदैन भन्यौं है। त्यसो भएको हुँदा यो यसको बारेमा तपाईँलाई, दसैँमा टिको श्राद्धकर्ताले लाउनु त हुँदै भएन, तर परम्परा हो, दाजुभाइ हुनुहुन्न भने खालि नराख्नु होला है। अब भन्न त यहाँ के छ भने, अब श्राद्धमा टिको लगाइदिएर अनि फेरि नुहाइँदै गएर श्राद्ध गर्दा हुन्छ भन्ने पनि मतहरू छन् है। अब यो मत सुन्दाखेरि अब श्राद्धको दिन टिको कसरी लगाइदिने, थुप्रै उतो हुन्छ। तर यसलाई नित्य कर्म मानेकाले आफूले श्राद्धमा टिको लाउनै भएन, त कुनै पनि हालतमा सक्यो उसको, होइन। तपाईँले त्यसो भएको हुँदा तपाईँले एकदम ध्यान दिनुहोला। तपाईँले यो कुराहरू सुन्दै गर्दा भन्दै गर्दा है, त्यसो भएको हुँदा तपाईँले एकदम ध्यान दिनुहोला। आज कार्यक्रमको अन्तिम भागमा भयौं, यसको बारेमा तपाईँहरूको मनमा के लाग्छ कमेन्टहरू गर्नुहोला, अथवा यसको बारेमा जान्न इच्छुक हुनुहुन्छ भने हामीले म्यासेजहरू सुन्नुहोला, यसको बारेमा के हो, होइन। एकदम एकसाईको दिन दसैँ परे त बरु बिहान टिकरहरू लगाएर नुहाइधुवाइ गर्ने, कपाल काटेर नुहाइधुवाइ गरेर एकसाई खाने भइहाल्यो। तर श्राद्धको दिन टिको लाउने कि नलाउने, अब लो आफूले त नलाउने पक्का भइसक्यो, अब छोराछोरीलाई के गर्ने भन्ने समस्या होइन, एकदम गाह्रो हुन्छ क्या। यस्ता कुराहरूलाई निर्णय गर्दाखेरि सामान्य कुरा लेखेको छ, सामान्य श्राद्धमा रात चलाउनु हुन्न हामीलाई थाहा छ, तर यसलाई धेरैवटा श्लोकले धेरैवटा ग्रन्थले यसलाई प्रतिपादन गरेको छ। यसको बारेमा भोलि छिट्टै चर्चा गर्नेछौ। आजको लागि कार्यक्रमबाट उजेल पर्छु, बलिमान उपस्थित हुन्छु। राधे राधे।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। निजी पोली क्लिनिकहरू मध्ये केपी पोली क्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोली क्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथ रोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोली क्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघै। रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला बिहानको 9 बजेको छ।
4: पुरा प्रष्ट विचार
5: उज्यालो रेडियो नेटवर्क।
6: अहिले बिहानको 9 बज्यो।
7: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
6: राष्ट्रको शान किसान।
7: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बूढ़ी गण्डकी बाढ़ीबाट 200 भन्दा बढ़ी परिवार विस्थापित, राहत वितरण शुरू। पहिरोले नदी थुनेर बाँध फुट्दा बूढ़ी गण्डकीमा बाढ़ी आएको इसिमोटको प्रारम्भिक निष्कर्ष। आरू घाटमा बेली ब्रिज जडानको तयारी। बेत्रावतीमा पुल सञ्चालन भएसँगै रसुवा नुवाकोट आवत जावत सहज। नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै हिमाली भेडाच्याङ्ग्रा बजारमा पुग्न थाले। रियाद विमानस्थलमा फेरि आक्रमण, एकजनाको ज्यान गयो, 11 जना घाइते। साउदी अरब र हुती विद्रोही बीचको द्वन्द थप चर्किने जोखिम। र दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई 82 रनले हरायो। नेपाल खबरमा अब पूरा खबर। गोर्खाको बूढ़ी गण्डकी नदीमा हिजो आएको बाढ़ीबाट गोर्खा र धादिङका 200 भन्दा धेरै परिवार विस्थापित भएका छन्। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोर्खाको चुमनुम्रीमा 43, धार्चेमा 39, आरूघाटमा 64 तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा 58 परिवार विस्थापित भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरू भएको प्राधिकरणले जनाएको छ। गोर्खाको चुमनुम्री, धार्चे र आरूघाट तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा आवश्यक खाद्यान्न, लत्ता कपड़ा सहितका अरू सामग्री पठाएको प्राधिकरणको भनाइ छ। बाढ़ीले 45 घर पूर्ण, 27 घरमा आंशिक क्षति भएको छ। यस्तै 34 गोठ र बंगुरका 12 खोरमा क्षतिसँगै 3 गाड़ी बगाएको छ। दर्जनौ घर डुबानमा परेका छन्। 2 पक्के पुल, 1 बेली ब्रिज र 2 झलुङ्गे पुल बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीमा 5 व्यक्ति बेपत्ता भएको विवरण छ। 9 विदेशी सहित 82 जनाको उद्धार भएको छ। बूढ़ी गण्डकीको सहायक नदी स्यारखोला सुक्खा पहिरोले थुनिदा बाढ़ी आएको प्रारम्भिक निष्कर्ष छ। प्राधिकरणका अनुसार चुमनुम्री गाउँपालिका 6 लुम्निङ नजिकैको उंगीलुङ खोलाबाट बहाव र गेगरान आएर स्यारखोला थुनिएको थियो। स्यारखोला थुनिएर केही समयपछि फुट्दा बूढ़ी गण्डकीमा लेदो सहितको बाढ़ी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले जनाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले गोर्खाको चुमनुम्री गाउँपालिका 6 चुमचेत नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा बूढ़ी गण्डकीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। इसिमोडले सार्वजनिक गरेको विवरण अनुसार हिजो बिहान झण्डै 4 बजेतिर बाढ़ी शुरू भएको थियो। त्यसैले बूढ़ी गण्डकीको करिडोर भई लेदो, गेग्रान र

सड़क खुलाएको हो। पुल बनेसँगै धादिङको गल्छे नुवाकोटको देवीघाट त्रिशुले र बेत्रावती तथा रसुवाको धुन्चे हुँदै स्याफ्रु बेसीसम्म सड़क सञ्चालनमा आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सही धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नव दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको हो हिजै घटस्थापना गरिएको ठाउँमा नव दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागि नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद भागवत लगायतका देवी स्त्रोत पाठ समेत गरिन्छ दशैं तिहार नजिकैसँगै हिमाली भेडा च्याङ्रा बजारमा पुग्न थालेका छन् उच्च हिमाली क्षेत्रको प्राकृतिक घाँस र जड़ीबुटी खाएर हुर्किएका भेडा च्याङ्राको मासुको माग बढ़न थालेपछि बझाङको साइपाल गाउँपालिकाबाट व्यापारीले ठूलो संख्यामा भेडा च्याङ्रा शहर पठाउन थालेका छन् साइपाल गाउँपालिकाबाट यस वर्ष मात्रै पोखरा र काठमाडौँका लागि 38 ट्रक भेडा च्याङ्रा पठाइएको छ यस वर्ष निर्यात हुने संख्या बढ़ेको व्यवसायीहरूले बताएका छन् ग्राहकको माग बढ़दै गएपछि कतिपय उपभोक्ताले व्यापारी पुग्न ढिला भए पनि भेडा च्याङ्रा कुरेर बस्ने गरेका छन् भेडा च्याङ्राको व्यापारले हिमाली क्षेत्रका पशुपालक र व्यापारीलाई आमदानीको अवसर समेत दिएको छ अबको तीन दिन देशका हिमाली तथा पहाड़ी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ पर्सि बुधबार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका साथै कोशी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ तराईका धेरैजसो ठाउँमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ अब विदेशको खबर साउदी अरबको राजधानी रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को आक्रमणमा एकजनाको ज्यान गएको छ भने 11 जना घाइते भएका छन् यसरी हिजो भएको आक्रमणमा कम्तीमा 12 जनाको ज्यान गएको र 300 भन्दा धेरै घाइते भएका समाचार सार्वजनिक भएको थियो कतारी संचार माध्यम अल जजिराका अनुसार विमानस्थलमा भएको पछिल्लो आक्रमणको आरोप यमनका हुती विद्रोहीमाथि लगाइएको छ यसैबीच हुती विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानामा रहेको विमानस्थलमा पनि हवाई आक्रमण भएको हुती सम्बन्ध संचार माध्यमहरूले जनाएका छन् यमनको साना र ताइज क्षेत्रमा समेत हवाई आक्रमण भएको खबरमा उल्लेख छ पछिल्लो घटनाले साउदी अरब र हुती विद्रोही बीचको द्वन्द्व थप चर्कन सक्ने चिन्ता बढ़ाएको छ अमेरिकी विदेश मन्त्रालयले साउदी अरेबियाका प्रमुख विमानस्थल प्रयोग गर्दा अत्यधिक सावधानी अप्नाउन आफ्ना नागरिकहरूलाई आग्रह गरेका छन् मध्यपूर्वमा युद्ध अन्त्यका लागि कूटनैतिक प्रयास भइरहे पनि रियाद विमानस्थलमा दोहोरिएको आक्रमण यमनमा चलिरहेको हवाई आक्रमण र हर्मुज जलमार्गमा बढ़दो जोखिमले क्षेत्रीय सुरक्षा तथा विश्व ऊर्जा आपूर्तिमा थप अनिश्चितता पैदा गरेको छ अब खेल खबर पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 82 रनले पराजित गरेको छ लगातार दोस्रो जीतसँगै पाकिस्तानले 3 खेलको श्रृंखला 1 खेल अगावै 2-0 आफ्नो पक्षमा पारेको हो राहुल पिण्डीमा हिजो टस हारेर पहिले ब्याटिङ

0: गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो। पाकिस्तानका माझ सदाकतले 51 बलमा 96 रनको आक्रामक इनिङ्स खेलेका छन्। यस्तै कप्तान साहिजादा फरहानले 44 बलमा 73 रन बनाएपछि पाकिस्तानले विशाल युगफल तयार पारेको थियो। जवाफमा 216 रनको लक्ष्य पछि आएको श्रीलंका निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 133 रन समेटियो। श्रीलंकाका ब्याटरले पाकिस्तानी बलर सामु अपेक्षित प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका मोहम्मद इमरानले 3 विकेट लिए। यस जितसँगै पाकिस्तानले 3 खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय श्रृंखला आफ्नो नाममा गरेको छ। अब दुई टोली बीचको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बुढी गण्डकी बाढ़ीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरू। पहिरोले नदी थुनेर बाँध फुट्दा बुढी गण्डकीमा बाढ़ी आएको इसिमुटको प्रारम्भिक निष्कर्ष। आरूघाटमा बेली ब्रिज जडानको तयारी, बेत्रावतीमा पुल सञ्चालन भएसँगै रसुवा नुवाकोट आवत जावत सहज। नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै हिमाली भेडाच्याङ्ग्रा बजारमा पुग्न थाले। रियाद विमानस्थलमा फेरि आक्रमण, एकजनाको ज्यान गयो, 11 जना घाइते। साउदी अरब र हुती विद्रोही बीचको द्वन्द थप चर्किने जोखिम। र दोस्रो टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई 82 रनले हरायो।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ छ।
2: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु। विजय सुनचाँदी पसलमा नै किन नि? त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 98 83 63 858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
4: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
3: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98 84 79 774।
5: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
5: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
6: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
5: अन्कल सेवाहरू,
6: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-2229 र 98-605-222-229।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै पन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
4: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबु नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया
3: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974774
4: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
1: ये नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
2: ल काका, किन चिन्ता गर्नु भएको, घर सञ्चालित स्टोर छ नि।
3: हो, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्ची र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप्राइटर राधा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
4: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
5: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
6: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
5: विजय सुनचाँदी पसलमा नै किन नि?
6: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
5: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
6: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-84-63-858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: रेडियो टाइगर 99.2 मेगाहर्ज, नामै काफी छ।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400463368।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछ नि त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाग्समै।
1: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजा आजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बरबिया 98-165-0-72 98-224-21-679 र 98-125-10-349।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
4: रेडियो टाइगर स्टुडियो टाइम।
5: यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्दन त सधैँ बार छै। खुशीको खबर,
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने। प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो?
5: हो त नि रेडियो टाइगर आयो।
6: यो हो रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ झैं। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: श्री भाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विश्वमा गरिबी बढ्दा नेपालमा भने गरिबीको संख्या र दर दुवैमा उल्लेख्य कमी। स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार। पृथ्वी राजमार्गको गलौदी खण्ड मर्मतका लागि आज राति बन्द रहने बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा। सुदूरपश्चिममा सत्ता पक्षकै सांसदले बजेटमा असन्तुष्टि जनाएपछि प्रदेशसभा बैठक स्थगित। आयोजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गराएको सांसदहरूको आरोप। एलनिनो प्रभावले प्रशान्त महासागरको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा। आउँदो वर्ष विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने चेतावनी। र बेलायती प्रधानमन्त्री बर्नहमले म्यान्चेस्टर सिटी संघका बैठकको विवरण सार्वजनिक गर्ने। विश्वभर गरिबीको दर बढ्दै जाँदा नेपालले भने बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल गरिबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको हो। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरिबीको जोखिममा छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरिबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार गर्दै गरिबीको दर र गरीब मानिसहरूको संख्या दुवैमा उल्लेख्य कमी ल्याएको छ। पछिल्लो 15 वर्षमा नेपाल सहित 33 वटा देशले बहुआयामिक गरिबीको अनुपात आधा घटाउन सफल भएका छन्। चीन र भियतनाम जस्ता एसियाली देशहरूले गरिबी निवारणमा तीव्र प्रगति गर्दा नेपालले पनि गरिबी न्यूनीकरणमा द्रुत गतिमा सुधार गरिरहेको देशका रूपमा प्रस्तुत गरिएको छ। प्रतिवेदन अनुसार सन् 2010 यता पहिलो पटक विश्वव्यापी रूपमा तीव्र बहुआयामिक गरिबीमा बाँचिरहेका मानिसको संख्या बढेर 1,20,00,000,000 पुगेको छ। अघिल्लो वर्षको तुलनामा गरिबीको संख्या 5,15,00,000,000 बढेको हो। जनसंख्या वृद्धि, जलवायु परिवर्तन र आर्थिक संकटका कारण विश्वव्यापी गरिबी बढेको प्रतिवेदनमा उल्लेख छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर 5 रहेको गलौदीमा आज राति सड़क बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सड़क मरमतका लागि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म सड़क बन्द रहने जानकारी गराएको हो। त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़कमा यसअघि भित्तो काटेर सञ्चालनमा ल्याइएको थियो। त्यहाँ थप मरमत गर्नुपर्ने भएकाले आज राति गाड़ी आवागमन पूर्ण रूपमा बन्द गर्न लागेको प्रशासन कार्यालयको सूचनामा भनिएको छ। अहिले दशैंको समय पनि भएकाले पृथ्वी राजमार्गमा गाड़ीको चाप अत्यधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले अहिले नै मरम्मत गर्न लागेको सड़क विभागले जनाएको छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले पौष मार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढ़ीले पुलको पूर्वतर्फको बाटो बगाउँदा बागलुङ सहित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पौष मार्ग निर्माण गरी आज बिहानदेखि गाड़ी सञ्चालनमा ल्याइएको हो। दशैंको बेला पुल बन्द हुँदा यात्रुले शास्ति भोग्नुका साथै खाद्यान्नको मूल्य बढ़ेको थियो। साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर, ढोरपाटन र मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटक नआउँदा त्यस क्षेत्रमा व्यापार व्यवसाय र होटल क्षेत्र सुनसान बनेको थियो। सुदूरपश्चिम प्रदेश सरकारले हिजो प्रदेशसभा बैठकमा पेश गरेको चालू आर्थिक वर्षको बजेट प्रति सत्तारूढ़ दलकै सांसदहरूको असन्तुष्टि बढ़ेपछि आजको बैठक स्थगित भएको छ। आज बिहान 9 बजेका लागि तोकिएको प्रदेशसभा बैठक सत्ता पक्षकै सांसदहरूको असन्तुष्टिका कारण भोलि बिहान 9 बजेसम्मका लागि स्थगित गरिएको छ। सत्तारूढ़ दल नेकपाका सांसद नरेश कुमार शाहीका अनुसार बजेटमा व्यतिथि भएको भन्दै सत्ता पक्षकै सांसदहरूले चर्को विरोध गरेपछि मुख्यमन्त्रीले बैठक सार्नु भएको हो। सुदूरपश्चिम प्रदेश सरकार 3 महिनादेखि बजेट शून्यतामा छ। आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले हिजो प्रदेशसभा बैठकमा 37,70,39,66,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमा आयोजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गराएको सांसदहरूको आरोप छ। दशैं नजिकिँदा पनि कर्मचारीहरूले 3 महिनादेखिकै पारिश्रमिक पाउन सकेका छैनन्। यस कारणले पनि सरकार निकै दबावमा छ। हत्तहत्तर बजेट पारित गर्ने तयारी भए पनि सत्तारूढ़ दलकै सांसदहरूको कारण समस्या बढ़ेको छ। गृहमन्त्री सुधन गुरुङ बिमेस्टेकको प्रथम गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। गृहमन्त्रीको रूपमा उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो। असोज 27 गते हुने बैठकमा नेपाल सहित सातै सदस्य देशका आन्तरिक सुरक्षा मन्त्रीहरूको सहभागिता रहनेछ। बैठकमा लागु औषध ओसार पसार, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तर्देशीय सुरक्षा चासोका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ। सन् 2018 काठमाडौँ शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्च स्तरीय बैठक पहिलो पटक आयोजना हुन लागेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ र गिन्छ घर बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री वीरेन्द्र शाहले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका नयाँ प्रहरी अधिकृतहरूलाई कुनै पनि राजनीतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानूनको शासन कायम गर्ने निर्देशन दिनुभएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बदलिदो अपराधको प्रकृतिलाई ध्यानमा राखी अनुसन्धानलाई निष्पक्ष वैज्ञानिक र प्रविधि मैत्री बनाउन आग्रह गर्नुभयो। नागरिकको जीवधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्न कुनै पनि सम्झौता नगर्न आग्रह गर्दै उहाँले प्रहरी संगठनलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै समारोहमा नेपाल प्रहरीका महानिरीक्षक जानबहादुर कार्कीले संगठनमा व्यक्तिगत स्वार्थ अनुचित दबाव प्रभाव र पदीय अधिकारको दुरूपयोग प्रति शून्य सहनशीलताको नीति अप्नाइने स्पष्ट पार्नुभयो। विदेशको खबर शक्तिशाली एलनिनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गएको सेप्टेम्बर महिनामा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दु पुगेको युरोपेली संघ यूको जलवायु अनुगमन सेवाले जनाएको छ। यसले 2027 विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। यूको कोपरनिकस जलवायु परिवर्तन सेवाका अनुसार निनो 3.4 क्षेत्रमा समुद्री सतहको तापक्रम 29.70 डिग्री सेल्सियस पुगेको थियो। गएको सेप्टेम्बर विश्वव्यापी समुद्री सतहको औसत तापक्रम 21.05 डिग्री सेल्सियस पुगेको थियो। यस्तै विश्वको औसत सतही तापक्रम 16.27 डिग्री सेल्सियस रहेको छ। यो पूर्व औद्योगिक औसत भन्दा 1.63 डिग्रीले धेरै हो। कोपरनिकसका निर्देशक कार्लो पुन्टेम्पोकाले शक्तिशाली एलिनोका कारण 2027 पनि मासिक तापक्रम पूर्व औद्योगिक स्तरभन्दा 1.5 डिग्री सेल्सियस भन्दा माथि रहने सम्भावना रहेको बताउनुभयो। तापक्रम वृद्धि नियन्त्रण गर्न जीवाश्म इन्धनबाट हुने हरित गृह ग्यास उत्सर्जन घटाउनु महत्वपूर्ण रहेको वैज्ञानिकहरूको भनाइ छ। अब खेल खबर। बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले म्यानचेस्टर सिटीका उच्च अधिकारीहरूसँग भएका आफ्ना भेटघाटका विवरण सार्वजनिक गर्ने बताउनु भएको छ। प्रिमियर लीगको आर्थिक नियम उल्लंघन सम्बन्धी सबै आरोपमा क्लब दोषी ठहरिएपछि आफूले दिएको टिप्पणीको आलोचना भए लगत्तै बर्नहमले विवरण सार्वजनिक गर्ने बताउनु भएको हो। म्यानचेस्टर सिटीले 2009-2018 बीचमा 9 वर्षको अवधिमा आफ्ना व्यावसायिक साझेदारहरूसँग नक्कली सम्झौता गरी 83 करोड़ पाउण्ड भन्दा धेरै रकम गोप्य रूपमा आफ्ना फुटबल गतिविधिहरूमा भित्राएर नियमनको उल्लंघन गरेको एउटा स्वतन्त्र आयोगले पत्ता लगाएको छ। 2017 मेदेखि 2026 जूनसम्म ग्रेटर म्यानचेस्टरको मेयर रहनुभएका बर्नहमले क्लबसँगको आफ्नो सम्पर्क अहिलेको नभएको बताउनु भएको छ। गएको सेप्टेम्बरमा बर्नहमले म्यानचेस्टर सिटी दोषी ठहरिएपछि उसका मालिकहरूले क्लब बेच्न सक्ने भन्ने चिन्ता व्यक्त गर्नुभएको थियो। उहाँले आफूहरू आधुनिक म्यानचेस्टरको निर्माण तथा क्लबलाई विश्वस्तरीय शक्तिमा रूपान्तरण गर्ने कार्यमा निकै ठूलो साझेदार रहेको बताउनु भएको थियो। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विश्वमा गरिबी बढ्दा नेपालमा भने गरिबीको संख्या र दर दुवैमा उल्लेखनीय कमी। स्वास्थ्य शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार। पृथ्वी राजमार्गको गलौदी खण्ड मरमतका लागि आज राति बन्द रहने बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा। सुदूरपश्चिममा सत्तापक्षकै सांसदले बजेट प्रति असन्तुष्टि जनाएपछि प्रदेशसभा बैठक स्थगित। आयोजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गरेको सांसदहरूको आरोप। एलिनो प्रभावले प्रशान्त महासागरको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा। आउँदो वर्ष विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने चेतावनी। र बेलायती प्रधानमन्त्री बर्नहमले म्यानचेस्टर सिटीसँगका बैठकको विवरण सार्वजनिक गर्ने।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन्छ सधैं बाघसिंह।
3: खुशीको खबर, के तपाईंलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुशीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक, नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
4: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
5: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
4: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-974। ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागे कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हिँडेको के?
8: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइटु
4: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
4: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-33-582।
6: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका एक, भुरिगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।
9: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
2: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
3: त्यो सँगै सिरक, डसना अनि सियानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
4: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
5: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0-86-93।
6: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात, गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत, दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, भुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
7: धेरै धेरै धन्यवाद छ है नानी।
8: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
7: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनचारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
8: तपाईँ पनि राम्रो डिजाइनको सुनचाली पाइने सुनचाली पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाली पसललाई सम्झनुहोस्।
7: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के, तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
8: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
7: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरी गाउँ, बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
8: सम्पर्क मोबाइल नम्बर 98400-46-368।

0: To watch more, log on to www.erosentertainment.com.
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू,
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-4-80-22-229 र 98-605-22-229।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
1: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
2: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृग सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नसा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0984 40 30 82।
3: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ?
4: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
3: विजय सुनचाँदी पसलमा नै किन नि?
4: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रचाइनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
3: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
4: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
3: प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98483658। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: खुसीको खबर,
6: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
5: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
7: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
5: साइना मेडिकल हलका सेवाहरू:
8: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
7: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
6: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
7: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
5: साइना मेडिकल हल भुरीगाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
6: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597517।
9: लौ आयो होइन बाघै आयो चाहिँ लौ आयो भन्दै छौ त के आयो?
10: हो त नि, रेडियो टाइगर आयो।
0: यो हो रेडियो टाइगर 79.2 MHz। गर्जन सस्नदै बाघ झैं।

0: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछ नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, मुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिका बर्दिया प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: नमस्कार तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाप झैं

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघ सुने
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला साँझको 6 बजेको छ
2: सीधा कुरा प्रश्न विचार
3: उज्यालो रेडियो नेटवर्क
1: अहिले बेलुकीको 6 बज्यो
4: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
1: राष्ट्रको शान किसान
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी दिवस कुलुङसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। बुढी गण्डकी नदीको उच्च निगरानी सहित बाढ़ी प्रभावितलाई राहत वितरण चल्दै, गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित, भोटेकोशी नदीमा बाढ़ीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण,
1: विश्वमा गरिबी बढ्दा नेपालमा भने गरिबीको संख्या र दर दुवैमा उल्लेख्य कमी, स्वास्थ्य शिक्षा र जीवन स्तरका सूचकहरूमा सुधार,
0: दबाव र प्रभाव मुक्त भई काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन, पदीय दुरूपयोगमा शून्य सहनशीलताको नीति लिने आईजीपी कार्कीको प्रतिबद्धता, चाड़ पर्वमा सुरक्षाको व्यवस्था चुस्त,
2: खास गरी सूचना प्रविधि प्रहरी परिचालन नागरिक सहकार्य मुख्य आधार बनाउँदै हामीले सुरक्षा अवस्था मिलाएको अवस्था छ। यसपालि
1: यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार हल र वुडफोर्डलाई आर्थिक चक्रका उतार चढ़ावलाई सन्तुलित बनाउन सक्याउने कामका लागि सम्मान,
0: र महिला फुटबल खेलाड़ी आर्थिक र मानसिक स्वास्थ्यका कारण चाँडै सन्यास लिन बाध्य हुँदै।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556493333, 4935555।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले बूढी गण्डकी नदीमा हिजो बिहानै आएको बाढ़ीको कारण गोर्खाको चुम्नुब्री पहिरो खसेर नदी थुनिएको भएको जनाएको छ। केही संचार माध्यममा हिउँ पहिरो झरेको चर्चा आए पनि पहिरोले नदी थुनिएको कुरा देखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। नदी थुनिएको समय आसपास अर्थात हिजो बिहान 4:30 बजेतिर त्यस क्षेत्रमा 4.2 म्याग्नेच्युड को भूकम्प बराबरको तरंग पनि रेकर्ड भएको र त्यो पहिरोकै कारण उत्पन्न भएको कम्पन हुन सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ। बाढ़ीका कारण गोर्खाका चुम्नुब्री, धार्चे र आरूघाट गाउँपालिका बढ़ी प्रभावित भएका छन्। बाढ़ीले सड़क र पक्की पुलहरू भत्काउँदा झण्डै 300 मानिसहरू प्रभावित भएका छन् भने चुम्नुब्रीका 7 अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सड़क सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रहरूमा आज नेपाली सेनाको हेलिकप्टर मार्फत राहत सामग्री पुर्याइएको छ। हिजो 9 विदेशी नागरिक सहित 95 सकुशल उद्धार गरिएको थियो। आज नदीको बहाव सामान्य बन्दै गएकाले तत्कालको जोखिम टरेको भए पनि त्यो क्षेत्र कमजोर भएकाले निगरानी भने भइरहेको महाशाखाले जनाएको छ।
0: बूढी गण्डकी नदीमा हिजो आएको बाढ़ीका कारण उत्तरी गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित भएका छन्। बाढ़ीले सिरदीवास सहिया जल लघु जल विद्युत आयोजनामा क्षति पुर्याएपछि चुम्नुब्री गाउँपालिकाका विभिन्न 16 गाउँका 971 घरधुरी अन्धकार बनेका छन्। बाढ़ीले विद्युतका पोल, टावर र तारहरू बगाएको छ। त्यसै गरी विद्युत प्राधिकरणको आरूघाट स्थित वितरण केन्द्रमा बाढ़ीले क्षति पुर्याउँदा धार्चे गाउँपालिकाका 7 वडाका झण्डै 4,000 घरधुरी र आरूघाट गाउँपालिकाका 50 घरधुरीमा समेत बिजुली ठप्प भएको छ। विद्युत, इन्टरनेट र सड़क सम्पर्क टुटेका कारण गाउँपालिकाका प्रशासनिक कामकाज ठप्प हुनुका साथै सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ। बाढ़ीले बाटो र पुलहरू समेत बगाएकाले एक गाउँबाट अर्को गाउँ पुग्न सक्ने अवस्था समेत नरहेको स्थानीयवासीले बताएका छन्।
1: सरकारले रसुवाको भोटेकोशी बाढीमा परि बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेका पालिका, जिल्ला विपद समिति र प्राधिकरण मार्फत यो विवरण यकिन गरिनेछ। नेपाली नागरिकको हकमा सम्बन्धित पालिकाले वडा कार्यालय मार्फत बढ़ीमा 5 दिनको म्याद दिई निवेदन आह्वान गर्नेछन्। बेपत्ताका परिवारले नाता प्रमाणित र स्व घोषणा सहित निवेदन दिनुपर्नेछ। परिवारका सदस्य नभएकाको हकमा भने स्थानीय प्रहरी र ओडा सचिवको रोहबरमा सरजीवन मुसलका उठाइनेछ। पालिकाले 3 दिनको दावी विरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ। त्यसको 5 दिनभित्र जिल्ला विपद समितिले निर्णय गरी प्राधिकरण र प्रदेश मन्त्रालयमा विवरण पठाउनेछ। यसै गरी बेपत्ता विदेशी नागरिकको हकमा भने परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित दवास तथा कूटनीतिक नियोगबाट विवरण प्रमाणित गरी मृत्यु घोषणाका लागि प्रक्रिया अघि बढ़ाउने प्राधिकरणले जनाएको छ। सरकारले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूलाई पनि मृत घोषणा गर्ने तयारी गरेको छ।
0: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर 5 रहेको गलौदीमा आज राति सड़क बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सड़क मरम्मतका लागि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म सड़क बन्द रहने जानकारी गराएको हो। त्रिशुली नदीको कटानका कारण भाँसिएका सड़कमा यसअघि भित्तो काटेर सञ्चालनमा ल्याइएको थियो। त्यहाँ थप मरम्मत गर्नुपर्ने भएकाले आज राति गाड़ी आवागमनमा पूर्ण रूपमा अब बन्द गर्न लागेको प्रशासन कार्यालयले सूचना मार्फत जानकारी दिएको हो। अहिले दशैंको समयमा पनि भएकाले पृथ्वी राजमार्गमा गाड़ीको चाप अत्याधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले अहिले नै मरम्मत गर्न लागेको सड़क विभागले जनाएको छ। त्यहाँ झण्डै 70 मिटर सड़कमा समस्या रहेको छ।
1: यस्तै काली गण्डकी नदीमा आएको बाढ़ीले पौंस मार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढ़ीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङ सहित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात सेवा ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पौंस मार्ग निर्माण गरी आज बिहानदेखि गाड़ी सञ्चालनमा ल्याएको हो। दशैंको बेला पुल बन्द हुँदा यात्रुले शास्ति भोग्नुका साथै खाद्यान्नको मूल्य बढ़ेको थियो। साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर, ढोरपाटन र मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटक नआउँदा त्यस क्षेत्रको व्यापार व्यवसाय र होटल क्षेत्र पनि सुनसान बनेको थियो। मध्य पहाड़ी लोकमार्ग र काली गण्डकी करिडोरको संगम स्थल रहेको यो रणनीतिक पुल पुनः खुलेसँगै स्थानीय जनजीवन सहज हुने र पर्यटन तथा व्यापार पुरानै लयमा फर्कने आशा रहेको छ।
0: बाढ़ीले सड़क र पुल बगाएपछि लामो समयदेखि यातायात सम्पर्क विच्छेद भएका रसुवाको आमा छोदिङमो गाउँपालिकाका स्थानीयलाई सहजता दिन स्याप्रो बेसीमा रहेको खोलामा काठे पुल निर्माणको काम शुरू भएको छ। खेतबारीमा उत्पादित तरकारी बजारसम्म पुर्याउन नपाएको कुहिने अवस्थामा आएपछि स्थानीय युवा र जनप्रतिनिधिको सक्रियतामा यो काठेपुल निर्माण अघि बढ़ाइएको हो। भदौ 10 गते आएको बाढ़ीका कारण सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो। बाटो र पुल बगाएपछि वडा नम्बर 1-5 किसानले झण्डै 1.5 महिनादेखि नाकाबन्दी जस्तै गम्भीर समस्या भोग्नु परेको छ। मुख्य गरी यस क्षेत्रका किसानले उत्पादन गरेका बन्दकोपी र आलु समयमै बजारमा बिक्रीका लागि लैजान नपाउँदा ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको र संकटमा परेका हुन्। खेतबारीमै तरकारी कुहिन थालेपछि किसानको जीविकोपार्जन जोगाउन स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू पुल निर्माणमा एकजुट भएर लागेका हुन्।
1: विश्वभर गरीबीको दर बढ़दै जाँदा नेपालले भने बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको ग्लोबल मल्टीडाइमेन्सनल पोभर्टी इण्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरीबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको हो। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरीबीको जोखिममा रहेको छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरीबीको कुल संख्यामा अपेक्षित सुधार आउन सकेको छैन। तर नेपाल भने स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार गर्दै गरीबीको दर र गरीब मानिसहरूको संख्या दुवैमा उल्लेखनीय कमी ल्याएको हो। पछिल्लो 15 वर्षमा नेपालसहित 33 देशले बहुआयामिक गरीबीको अनुपात आधा घटाउन सफल भएका छन्। चीन र भियतनाम जस्ता एसियाली देशहरूले गरीबी निवारणमा तीव्र प्रगति गर्दा नेपाललाई पनि गरीबी न्यूनीकरणमा द्रुत गतिमा सुधार गरिरहेको देशका रूपमा प्रस्तुत गरिएको छ। प्रतिवेदन अनुसार सन् 2010 यता पहिलोपटक विश्वव्यापी रूपमा तीव्र बहुआयामिक गरिबीमा बाँचिरहेका मानिसहरूको संख्या बढेर 1,20,00,000,000 जना पुगेको छ। अघिल्लो वर्षको तुलनामा गरीबको संख्या 5,15,00,000 बढेको हो। जनसंख्या वृद्धि, जलवायु परिवर्तन र आर्थिक संकटका कारण विश्वव्यापी गरीबी बढेको प्रतिवेदनमा भनिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दशैं लगायतका चाडपर्वको सुरक्षा बारे गरेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू, रु 3,00,00,000 कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-3684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बूढी गण्डकी नदीको उच्च निगरानी सहित बाढ़ी प्रभावितलाई राहत वितरण चल्दै गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित, भोटेकोशी बाढ़ीमा विपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण, विश्वमा गरीबी बढ़दा नेपालमा भने गरीबीको संख्या र दर दुवैमा उल्लेख्य कमी, स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब नेपाल दर्पणमा बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका नयाँ प्रहरी अधिकृतहरूलाई कुनै पनि राजनीतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानूनको शासन कायम गर्न निर्देशन दिनुभएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बदलिदो अपराधको प्रकृतिलाई ध्यानमा राखी अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रविधि मैत्री बनाउन आग्रह गर्नुभयो। नागरिकको जीवधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्न कुनै पनि सम्झौता नगर्न आग्रह गर्दै उहाँले प्रहरी संगठनलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। त्यस्तै समारोहमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संगठनमा व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र पदीय अधिकारको दुरूपयोगप्रति शून्य सहनशीलताको नीति अप्नाइने स्पष्ट पार्नुभयो। साइबर अपराध र अन्तर्देशीय अपराध जस्ता नयाँ चुनौती सम्बोधन गर्न प्रविधि र एआईको प्रयोगसँगै मानव अधिकार र कानूनी प्रक्रियालाई केन्द्रमा राखेर काम गर्न उहाँले निर्देशन दिनुभयो। झण्डै 16 महिनाको कठोर तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरू अब देशका विभिन्न भागमा खटिएर प्रहरी सेवामा योगदान पुर्याउनेछन्।
1: दशैं पर्व शुरू भएको छ। चाडपर्वले बजारमा चहल पहल र मनमा खुशी दुवै बढ़ाएको छ। मानिसहरू किनमेलमा व्यस्त छन्। धेरै मानिस दशैं मनाउन गाउँघर जाने क्रम चलेको छ। तर खुशी र उमंगको यही समयमा चोरी, पकेटमारी, ठगी, जुवातास र सड़क दुर्घटना जस्ता जोखिम पनि बढ़ने गरेका छन्। चाडपर्वको सुरक्षा व्यवस्थाबारे साथी महेश गिवालीले नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेसँग कुराकानी गर्नुभएको छ।
2: सुरक्षा चुनौती निश्चय नै बढी हुन्छ। चोरी तथा डकैतीका घटनाहरू बढ्न सक्ने हुन सक्छ। जुवा तथा सट्टेबाजी जस्तो क्रियाकलापहरू वृद्धि हुन सक्छ र अन्तर्राष्ट्रिय खुल्ला सीमा नाकाहरू प्रयोग गरेर प्रकाशजन्य विस्फोटक पदार्थहरू ओसार पसार बिक्री वितरण वृद्धि हुन सक्ने हुन्छ। बजार एरिया तथा बैंक वित्तीय संस्थानमा चोरी डकैती व्यापार हुन सक्ने अवस्थाहरू हुन सक्छ। खाद्यान्न लत्ता कपडा उपभोग्य वस्तुहरूको कृत्रिम अभाव त्यसै गरी महँगो मूल्य लिने म्याग गुज्रिएको मिसर युक्त खाद्य पदार्थहरू बिक्री गर्ने प्रवृत्ति बढ्न सक्छ। रेमिटेन्सको कारोबार बढेसँगै ह्याकिङ अनलाइन ठगी अवैध हुन्डी नक्कली नोटको कारोबार पनि बढ्न सक्ने हुन्छ। विशेषतः एउटा चुनौतीको रूपमा लिएका छौँ।
9: चाडपर्व लक्षित सुरक्षा निकायले चाहिँ के कस्ता पूर्व तयारी अथवा तयारी गरेको छ?
2: विशेष सुरक्षा योजना 2083 देशैभर लागू गरेको अवस्था छ। छठ पर्व सकिउन्जेलसम्म लागू हुन्छ। यो प्रहरी जनशक्ति परिचालनमा विशेष जोड गरेका छौँ। देशभरि हामीले 50,000 प्लस प्रहरी जनशक्तिहरू खटाएका छौँ। यसमा खास गरी क्युआरटी एलआरपी एसआरपी चेक पोइन्टहरू सुरक्षा चेक जाँच भीआईपीको सुरक्षाको कुराहरू रिजर्भ टोली सादा पोसाक 24 घण्टा राजमार्ग विशेष चेकिङ लगायत ड्रोन सीसीटीभी क्यामेरा बडी वन क्यामेरा लगायतको डिटीहरूमा हामीले परिचालन गरेका छौँ। 408 स्थानमा यात्रु सहायता कक्ष हेल्प डेस्क र फेरि अन्तर्राष्ट्रिय सीमा नाका भनेको भारत तथा चाइनासँगको सीमा नाकामा 108 हेल्प डेस्कहरू स्थापना गरेको छौँ। सार्वजनिक स्थानमा हुन सक्ने झैझगडा तथा होहल्ला हुन नदिनलाई विशेष रणनीति अप्नाइएको छ। पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार रोक लगाइएको छ। काठमाडौँ उपत्यकाका प्रमुख शहरहरूमा के बजार तथा सपिङ मल मार्टहरूमा चाहिँ हुन सक्ने अवैध क्रियाकलापहरूलाई हामीले रोकको लागि व्यवस्थापन मिलाएको व्यवस्था छ। काठमाडौँ उपत्यकाबाट बाहिरिनुभन्दा अघि नै प्रत्येक चालकहरूको सवारी चालक अनुमति पत्र लाइसेन्स चेक गर्छौँ हामी। मापस्ती एवं लापस्ती पनि चेक जाँच गरेर मात्रै सवारी साधन हामी छोड्ने व्यवस्थाहरू मिलाएका छौँ। त्यसै गरी प्रविधिमा आधारित सुरक्षा निगरानी बढाएको अवस्था छ। यसपालि सीसीटीभीबाट हामी प्रमुख बजार चोक नाका तथा भिडभाड क्षेत्रको निगरानी गर्छौँ। ड्रोन मार्फत हामी चाहिँ एरियल सर्भेलेन्स देशभरमा करिब करिब 52 ड्रोन हामी प्रयोग गर्दैछौँ। डग स्नाइपिङ सर्चको व्यवस्था मिलाएको अवस्थाहरू छ। डिजिटल इन्फर्मेसन सोसियल मिडियालाई हामीले मोनिटरिङ गर्छौँ। डिजिटल ठगीलाई पनि हामीले विशेष ख्याल गरेका छौँ। एआई अनलाइन फ्रड नियन्त्रणमा फेक अनलाइन सपिङ तथा फेस्टिभ अफरहरूलाई हामी वाच गर्छौँ। नक्कली लोटरी गिफ्ट सम्बन्धी मेसेजहरू जो आइरहेको हुन्छ त्यसलाई हाम्रो टिमले त्यसलाई पनि हेरिरहेको हुन्छ।
9: विशेष गरी काठमाडौँ उपत्यका भनौँ शहरी क्षेत्रबाट डेरामा बस्ने व्यक्तिहरू लामो समय बन्द गरेर गाउँ घर फर्किने क्रम पनि यो समयमा पर्छ। यस्तो अवस्थामा उहाँहरूले ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुन्?
2: लामो समय घर छोडेर जाँदा ढोका झ्याल ग्यास तथा विद्युत राम्रोसँग जाँच गरी घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्ने भिडभाडमा नगद घर गर्ना तथा महँगा मोबाइल बोकेर हिँड्दा विशेष सावधानी अपनाउने कुराहरू पनि छ। त्यसै गरी अब उहाँले त्यो लामो अवधिसम्म घर चाहिँ छोडेर जानुभन्दा अगाडि सम्बन्धित स्थानीय प्रहरीमा जानकारी गराउने छिमेकीमा जानकारी गराउने लाइटिङहरूको व्यवस्थापन त्यही अनुसार मिलाउने डबल तालचा सिस्टम क्या एउटा बाहिर चाबी लगाउने कुरा छैन अर्को इन्टरलक लगाउने सिस्टम चाहिँ असाध्यै प्रभावकारी हुन्छ। त्यो चिज सबैले अप्नाउनु पर्ने देखिन्छ। त्यसमा गर्न सकिन्छ सीसीटीभी राख्न सकिन्छ आफ्नो घरमा मापसे गरेर लागुपदार्थ सेवन गरेर यात्रु वाहन सवारी साधन मात्रै होइन आफ्नो पर्सनल सवारी साधनमा जाँदाखेरि पनि यो ध्यान दिनुपर्ने कुराहरू छ। ट्राफिक नियमको पालना गर्नुपर्ने कुराहरू चाडपर्व चाहिँ वर्षेनी आउँछ तर आफ्नो सुरक्षाका कुरा आफ्नो भविष्यको कुराहरूलाई विशेष ख्याल गरेर हामीले चाहिँ चाडपर्व मनाउनु पर्ने हुन्छ। खास गरी सूचना प्रविधि प्रहरी परिचालन नागरिक सहकार्यले चाहिँ मुख्य आधार बनाउँदै हामीले सुरक्षा अवस्था मिलाएको अवस्था छ यसलाई यसपालि तर आपतकालीन अवस्थामा प्रहरी कन्ट्रोलको 100 सम्पर्क गर्नुहोस्।
0: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्ले। नेपाल दर्पणमा खबरकै सिलसिला। नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ। नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राख्नुका साथै घटस्थापना गरिएको ठाउँमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नवरात्रका नौ दिन घटस्थापना गरिएको ठाउँमा हरेक दिन छुट्टा छुट्टी देवीको पूजा गरिन्छ।
1: नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको सरकारी अधिकारीहरूले नै स्वीकार गरेका छन्। स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले केवल 20% नागरिकले मात्रै खोजेको समयमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा पाउने गरेको बताउनुभयो। उहाँका अनुसार देशका 10% नागरिकमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको छ। सन् 2020 को सर्वे अनुसार 5.2% किशोर किशोरीमा यो समस्या देखिएकाले स्थिति चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ। तथ्याङ्क अनुसार नेपालमा प्रतिवर्ष झण्डै 7,200 जनाले आत्महत्या कारण ज्यान गुमाउने गरेका छन्। अहिले प्रति 1,00,000 जनसंख्यामा 24 जनाले आत्महत्या गर्ने गरेकोमा यसलाई आउँदो 4 वर्षभित्र 5% तल झार्ने लक्ष्य छ। तर स्वास्थ्य क्षेत्रमा सरकारी लगानी न्यून हुँदा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा चुनौती थपिएको डाक्टर पौडेलले बताउनुभयो। उहाँले एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको झण्डै 52 करोड़ रूपियाँ बजेटबाटै सम्पूर्ण मानसिक स्वास्थ्य तालिम र कार्यक्रमहरू चलाउन पर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो। सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा साझेदार संस्थाहरूको सहयोगमा समुदाय स्तरमा कार्यक्रम अघि बढ़ाउनु परेको उहाँको भनाइ छ। यसैबीच कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: कृषि मन्त्र नार्कसँग
11: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौं।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। गृहमन्त्री सुदन गुरुङ बिमस्टेकको प्रथम गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। गृहमन्त्रीको रूपमा उहाँको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो। असोज 27 गते हुने बैठकमा नेपालसहित 7 सदस्य मुलकका आन्तरिक सुरक्षा मन्त्रीहरूको सहभागिता हुनेछ। बैठकमा लागु औषध ओसार पसार, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तर्देशीय सुरक्षा चासोका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ। सन् 2018 काठमाडौँ शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्च स्तरीय बैठक पहिलो पटक आयोजन हुन लागेको हो। भ्रमणका क्रममा गृहमन्त्री सुदन गुरुङले आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गरी असोज 28 गते स्वदेश फर्कनुहुनेछ।
3: नेपाली कांग्रेसले 15 महाधिवेशन अन्तर्गत चलिरहेको मतगणनालाई तीव्रता दिन मतगणना स्थल थप गरेको छ। निर्वाचन समितिका अनुसार अहिले केन्द्रीय कार्यालय छानेपामा 23 ठाउँमा मतगणना चलिरहेको छ। सभापति सहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिए पनि सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको मतगणना भइरहेको छ। निर्वाचन समितिका अनुसार पर्सि बुधबार बेलुकासम्म सम्पन्न गर्ने गरी मतगणनालाई तीव्रता दिएको छ। धेरै पद र उम्मेद्वारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले निर्वाचन समितिले पद र क्लस्टर अनुसार छुट्टाछुट्टै समूह बनाएर गणना गरिरहेको छ। यस्तै 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुल्लामा रामहरि खतिवडा र अजय बाबु शिवाकोटीको अग्रता कायमै छ। 3288 मत गन्दा खतिवडा अग्रस्थानमा हुनुहुन्छ। खुल्लामा दुईजना निर्वाचित हुनेछन्। सानेपामा रहेको पार्टी केन्द्र कार्यालयमा चलिरहेको मतगणनामा रामहरि खतिवडाले 1439 मत ल्याउनु भएको छ भने रामहरि खतिवडालाई पछ्याउँदै अजय बाबुले 1046 मत प्राप्त गर्नुभएको छ। त्यसको स्थानमा दिल्ली राम सुवेदीले 829 मत प्राप्त गर्नुभएको छ।
4: सुदूरपश्चिम प्रदेश सरकारले हिजो प्रदेशसभा बैठकमा पेश गरेको चालू आर्थिक वर्षको बजेटप्रति सत्तारूढ़ दलकै सांसदहरूले असन्तुष्टि जनाएपछि आजको बैठक स्थगित भएको छ। आज बिहान 9 लागि तोकिएको प्रदेशसभा बैठक सत्तापक्षकै सांसदहरूले असन्तुष्टि जनाएपछि भोलि बिहान 9 लागि स्थगित गरिएको हो। सत्तारूढ दल नेकपाका सांसद नरेश कुमार साईका अनुसार बजेटमा व्यतिथि भएको भन्दै सत्तापक्षकै सांसदहरूको चर्को विरोधपछि मुख्यमन्त्रीले बैठक सार्नु भएको हो। बजेटमा आयोजना र बजेट बिचौलियाहरूद्वारा खरिद बिक्री गराइएको सांसदहरूको आरोप छ। दशैं नजिकिँदै गर्दा पनि कर्मचारीले 3 पारिश्रमिक पाएका छैनन्।
3: शेयर बजार लगातार तेस्रो कारोबार दिन बढ़ेको छ। हप्ताको पहिलो दिन कारोबार दिन शेयर बजार परिसूचक नेप्से 4 अंकले बढ़ेर 2595.81 बिन्दुमा पुगेको छ। आज बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 105 कम्पनीको शेयर बढ़ेकामा 165 घटेको छ। 7 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 4.83 अर्ब रूपियाँको कारोबार भएकोमा आज 354 कम्पनीको 1.27 करोड़ कित्ता शेयर 4.46 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: उदयपुरमा प्रहरीले 1040 किलोभन्दा बढ़ी लागू औषध गाजा बरामद गरेको छ। गाजा ओसार पसारमा संलग्न रहेको अभियोगमा ताप्ली गाउँपालिका 2 22 वर्षीय विश्वराज राईलाई एउटा जीप सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार कटारी नगरपालिका छ साँगोरी पुल नजिकैको जंगलबाट 5 बोरामा राखिएको 100 किलो गाजासहित राईलाई पक्राउ गरिएको हो। त्यसै गरी चौरन्दीगढ़ी नगरपालिका 1-4 गढ़ीमा रहेको रानीटार बेलटार सड़क खण्डमा पार्किङ गरी राखिएको 2-14-6-22-55 नम्बरको जीपबाट 29 बोरामा राखिएको 940 किलो भन्दा बढ़ी गाजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेका का घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
3: जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न प्रभावित समुदायको जीविकोपार्जन सुरक्षित पार्न स्थानीय अनुकूलन सुरक्षित बसाई सराई र जलवायु वित्तमा केन्द्रित नीति आवश्यक रहेको विज्ञहरूले बताएका छन्। ग्रामीण मुखी युवा अभियान नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा विज्ञहरूले यस्तो जोड़ दिएका हुन्। कार्यक्रममा विपद व्यवस्थापन सञ्जाल नेपालका अध्यक्ष डाक्टर वसन्त राज रेग्मीले भोटेकोशी बाढ़ीको प्रसंग उल्लेख गर्दै हिमाली क्षेत्रमा हुने विपदले देशको समग्र विकासमै गम्भीर धक्का पुर्याउने बताउनुभयो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकल फोर्टलाई प्रदान गरिने भएको छ। न्यू केनेसियन प्याराडाइम भनिने अर्थशास्त्रको एक शाखाको माध्यमबाट आर्थिक चक्रका उतार चढ़ावलाई सन्तुलित बनाउन विश्वभरका नीति निर्मातालाई सहयोग पुर्याउने कामका लागि उहाँहरूलाई पुरस्कृत गर्न लागेको नोबेल समितिले जनाएको छ। समितिका अनुसार उहाँहरूका मोडेलहरूले प्रभावकारी स्थितिकरण नीति कार्यान्वयन गर्ने हाम्रो क्षमतामा उल्लेखनीय सुधार गरेका छन्। अर्थशास्त्री हल र फोर्टको संयुक्त रूपमा 1,10,00,000 स्वीडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। यो सँगै यस वर्षको नोबेल पुरस्कार पाउने विजेताहरूको नाम घोषणा भएको छ। गएको सोमबार चिकित्सा शास्त्र, मंगलबार भौतिक शास्त्र, बुधबार रसायन शास्त्र, बिहिबार साहित्य र शुक्रबार शान्तितर्फका विजेताको नाम घोषणा भएको थियो। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ।
3: भारत सरकारले राजधानी नयाँ दिल्लीमा रहेको प्रसिद्ध जन्तर मन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटाएको छ। दिल्ली प्रहरी सुरक्षा सड़क व्यवस्थापनलाई कारण देखाउँदै जन्तर मन्तरमा कुनै पनि किसिमका आन्दोलन, धरना र सभा समारोह गर्न औपचारिक प्रतिबन्ध लगाएको हो। दिल्ली प्रहरी आयुक्तले निकाल्नु भएको नयाँ आदेश अनुसार अब प्रदर्शनका लागि जन्तर मन्तरको छाटो 3 ठाउँ तोकिएको छ, जसमा रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीटी मैदान रहेका छन्।
4: महिला फुटबल अरबौं डलरको उद्योग बन्ने दिशामा अघि बढ़िरहे पनि धेरै व्यावसायिक खेलाड़ीहरूले अझै पनि न्यून पारिश्रमिक पाइरहेका प्रतिवेदन सार्वजनिक भएको छ। खेलाड़ीहरूको संघ फिफा प्रोले 800 भन्दा धेरै फुटबल खेलाड़ी माज गरेको विश्वव्यापी संरक्षणको नतिजाले यो खुलासा गरेको बीबीसीले जनाएको छ। सर्वेक्षणमा सहभागी झण्डै 49% खेलाड़ीले आफूहरू योजनाभन्दा अगाडि नै फुटबलबाट विदा लिने बारे सोचिरहेको बताएका छन्। तीमध्ये 59%ले आर्थिक कारण र 46%ले मानसिक तनावलाई यसको कारणका रूपमा उल्लेख गरे। फिफा प्रोमा महिला फुटबल प्रमुख एलेक्स कल्विनले बढ़दो सार्वजनिक चर्चा, आर्थिक असुरक्षा र अपर्याप्त सहयोग प्रणालीले खेलाड़ीहरू दबावमा रहेका बताइन्। महिला खेलकुदको विश्वव्यापी आमदानी सन् 2024 झण्डै 581 मिलियन अमेरिकी डलरबाट बढ़ेर सन् 2027 1 अर्ब डलर भन्दा धेरै पुग्ने अनुमान छ।
3: यही खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
4: बुढी गण्डकी नदीको उच्च निगरानी सहित बाढ़ी प्रभावितलाई राहत वितरण चल्दै गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित। भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण।
3: विश्वमा गरीबी बढ़दा नेपालमा भने गरीबीको संख्या र दर दुवैमा उल्लेख्य कमी। स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार।
4: दबाव र प्रभावमुक्त भई काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन। पदीय दुरूपयोगमा शून्य सहनशीलताको नीति लिने आईजीपी कार्कीको प्रतिबद्ध। चार पर्वमा सुरक्षाको व्यवस्था।
3: यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र वुडफोर्डलाई आर्थिक चक्रका उतार चढ़ावलाई सन्तुलित बनाउन सहयोग पुर्याउने कामका लागि सम्मान।
4: र महिला फुटबल खेलाड़ी आर्थिक र मानसिक स्वास्थ्यका कारण चाँडै सन्यास लिन बाध्य हुँदै।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विवश कुलुङ र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: रेडिओ टाइगर 99.2 MHz गर्जनचा सधैं बाग झुंज.
1: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने.
2: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ. यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
3: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि.
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ. प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो. सम्पर्क मोबाइल नम्बर 98681-086-93.
5: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त.
6: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
5: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ. सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा. अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो, भुरीगाउँ बर्दिया. प्रोप्राइटर हेमराज आचार्य. सम्पर्क मोबाइल नम्बर 98482-979-774. ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
7: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो.
5: अरे अरे सपना, तिमी कता जान लागे कि?
8: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर.
5: ए रमेश, पर्ख न, कता हिँडेको के?
9: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पा जाए. ओ महाराजे, म फेरि नमन सपिङ सेन्टरमा जाइदु.
5: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
7: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ. अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
5: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी. सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582.
7: नमन सपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि.
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz गर्जन सँगै बाघ झैँ.

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
1: यति बेला साँझको 7 बजेको छ।
2: खुसीको खबर,
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली।

0: क्याम्प हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूवात भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
0: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, A1C, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: चाइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
0: चाइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
3: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
3: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
3: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
3: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक भुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98-400-46-368। राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका एक भुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98-580-25-002 र 98-20-43-41-61।
4: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भोलि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861086993।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400 46368।
2: आवाज रेडियो टाइगर 90.2 मेगाहर्ट्ज।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भोरीगाउँ बजार बर्दिया।
2: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
3: विजय सुनचाँदी पसलमा नै किन नि?
2: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9884638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 9816-0672 9224-21679 र 9125-10349।
5: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी।

0: गराउँदै छौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, फुरी गाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।

0: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाघ झैं

0: होइन बाघै आए चाहिँ लौ आयो आयो भन्दै छौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सधैँ बाघ सिंह

0: हुन थाल्यो, गाह्रो पो भयो त ला।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चालित स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चालित स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप राइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।
1: ग्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा आइतबारको बुढी गण्डकी बाढ़ी पछिको उद्धार तथा खोज कार्य सोमबार पनि जारी, बाढ़ीको कारणबारे अधिकारीहरू अझै अस्पष्ट।
1: सुक्त पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै केही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामी देखा छैनौ।
0: आज राति सवारी बन्द गरेर नौ विशेष मुङ्गिङ सड़क खण्ड सहज पार्ने तयारी,
2: त्यही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो वितरण नै बन्द गरेर मर्मत सम्हार गर्ने काम भइरहेको छ।
0: र भारतमा निर्वाचन आयोगका प्रमुख विरूद्ध प्रदर्शनकारीहरूद्वारा सर्वोच्च अदालतमा निवेदन दर्ता। तर शुरूमा आजका प्रमुख विशेष समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। एउटा ठूलो साइबर आक्रमणले फ्रान्सका सयौं सुपर मार्केटहरूमा फ्रिजहरूको प्रणाली बिगारिदिएको छ, जसले गर्दा फ्रिजका ताजा र भण्डार गरिएका उत्पादनहरूको मौजदात व्यापक मात्रामा नष्ट भएको छ। ह्याकरहरूले त्यसमा रहेको सफ्टवेयर सञ्चालन गर्ने कम्पनीको केन्द्रीय प्रणालीलाई निशाना बनाउँदै फ्रिजको तापक्रम नियमन गर्ने प्रणाली बिगारिदिएको बताइएको छ। साइबर आक्रमणकारीहरूले फ्रिजको तापक्रम 50 डिग्री सेल्सियस पुर्याइदिएका थिए, जसले गर्दा फ्रिजमा रहेका 10,00,000 अमेरिकी डलर मूल्य बराबरको खाद्य सामग्री बिग्रिएको बताइएको छ। प्यारिस स्थित अभियोजनकर्ताको कार्यालयले त्यसबारे अनुसन्धान शुरू भएको जनाएको छ। प्रभावित एउटा सुपर मार्केट कोअपरेटिभ युका सीओले आक्रमण उनकै शब्दमा अत्यन्त गम्भीर, अभूतपूर्व र अस्वीकार्य भएको टिप्पणी गरेका छन्। युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले प्रतिबन्ध, राहत र सहुलियतको साटो युक्रेनको निम्ति रूसमाथि अमेरिकी दबावको खाँचो रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मस्कोसँगको नयाँ ऊर्जा सम्झौताको परोक्ष आलोचना भइरहँदा उनले त्यस्तो टिप्पणी गरेका हुन्।

0: जनसन भन्छन्
1: क्रेमलिनबाट
0: उनीहरूले यसमा सहमति जनाएका छन् भन्ने कुराको आधिकारिक पुष्टि आएको छैन. त्यहाँका प्रवक्ता दिमित्री पेस्कोभले केसम्म भनेका छन् भने अहिले यसबारे उनीहरूको भन्नु केही पनि छैन. करिब एक महिना अघि पनि डोनाल्ड ट्रम्पले यस्तै खालको केही घोषणा गरेका थिए र दुवै पक्ष एक अर्काका ऊर्जा संरचनाहरूमा हमला नगर्न सहमत भएका छन् भनेका थिए. तर रूसले हमलालाई निरन्तरता दिएको थियो तर राष्ट्रपति जेलेन्स्कीले यो अवसरलाई मौकाको रूपमा छोप्न खोजेको देखिएको छ. भारतमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्. प्रदर्शनकारीहरू सर्वोच्च अदालततर्फ जान लाग्दा प्रहरीले रोकिदिएको थियो तर विपक्षी नेताहरूले प्रहरीलाई छक्क्याउँदै अर्कै बाटोबाट आफ्ना प्रतिनिधिहरू सर्वोच्च अदालतको गेट बीसम्म पुग्न सफल भएको बताएका छन्. बीबीसी संवाददाता दिगापल्ली पवनका अनुसार राहुल गान्धीको समूहले गठबन्धनका सदस्यहरूले अदालतमा निवेदन दर्ता गरेको जानकारी दिएको छ. सत्ताधारी भाजपाले आज साँझ पत्रकार सम्मेलन गर्दै गान्धीमाथि अराजकता फैलाएको आरोप लगाएको छ. यमनबाट हुथी लडाकुहरूले क्षेप्यास्त्र प्रहार जारी राखेपछि साउदी अरेबियाभरि व्यापक रूपमा हवाई उडानहरू फेरि अवरूद्ध भएका छन्. पछिल्ला केही दिनहरूमा तीनवटा घातक आक्रमणहरू भएपछि रियादमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलले दोस्रो दिन लगभग सबै उडानहरू स्थगित गरिदिएको छ र पाकिस्तानले खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्रीलाई उनी र उनको सरकारलाई बर्खास्त गरी स्थानीय आपतकाल घोषणा गरेर हिरासतमा लिएको पुष्टि गरेको छ. एक कनिष्ठ आन्तरिक मन्त्रीले रोयटर्सलाई बताए अनुसार सोहेल अफ्रिदी र उनका केही मन्त्रीहरूलाई आइतबार हिरासतमा लिएको छ र केहीले अभियोगको सामना गर्न सक्छन्। अफ्रिदी जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका सहकर्मी हुन् र उनले खानको रिहाईका लागि विरोध जुलुसको नेतृत्व गरिरहेका थिए. यो बीबीसी नेपाली सेवा हो.
2: मध्य नेपालको बुढी गण्डकीमा नदी थुनिएर अचानक आएको बाढ़ीको दोस्रो दिन सोमबार खोज तथा उद्धार कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीको दुई महिनाभित्रै त्यस्तै विपदको ठल्को दिने गरी भएको घटनामा हालसम्म कम्तीमा पाँचजना सम्पर्कविहीन रहेको विवरण छ. करिब 200 परिवारका 600 जना भन्दा धेरै प्रभावित बनेका छन्। पहिरो खसेर बुढी गण्डकी नदी थुनिएको भनिएको समय आसपास जमीनमा कम्पन भएको संकेत समेत रेकर्ड गरिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अधिकारीहरूले बताएका छन्। तर अचानक बाढ़ी आउनुको यकिन कारणबारे प्रष्ट हुने प्रयास अझै जारी राखिएको बताइएको छ. यसै विषयमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीसँग कुराकानी गर्दै शुरूमा उनीसँग प्रभावितहरूको पछिल्लो विवरण के छ भनी सोधेका छौं.
3: 43 परिवार गाउँपालिकामा, 39 परिवार घाटेमा, 64 परिवार आरुघाटमा, 58 परिवार त्रिपुरा सुन्दरीमा प्रभावित भएका छन्। अब एउटा विद्यालय प्रभावित भएको छ, दुईटा कच्ची पुलहरू बगाएको छ, दुईटा ढुलुङ्गे पुल बगाएको छ, एउटा डेली ब्रिज बगाएको छ, तीनटा जलविद्युत आयोजनामा चाहिँ उनीहरूको चाहिँ अब अस्थायी दहराहरू त्यो सबै बगाएको छ. भेली गोठहरू 4 क्षति भएको छ, सवारी साधन 5 बगाएको छ. पाँचजना चाहिँ सम्पर्क लिइन् छन्, उहाँहरू चाहिँ सम्पर्कमा आइसकेको अवस्था चाहिँ अहिलेसम्म छैन.
2: उनीहरू चाहिँ कहाँ कहाँ हुन् या फराउनु अघि चाहिँ कहाँ थिए भन्ने बारे के छ पछिल्लो जानकारी?
3: भेली गोठमा के भनेर चाहिँ आएको छ, उहाँहरू भेरा च्याङ्रा ओनरहरू हुनुहुन्छ भन्ने चाहिँ हामीलाई चाहिँ प्राप्त जानकारी आएको छ.
2: अब यो भोटेको सित्रिसुली बाढ़ीको छिटे नै यो जुन यो विपद देखा पर्यो त्यतिखेर पनि यो पूर्व सूचना प्रणाली बारे निकै बहस भएको थियो तर त्यति हुँदाहुँदै पनि यसपटक अलिक ढिलो नै आयो. करिब 5 पहिरो गएको, 7 मात्र सरकारी एसएमएस आएको भन्ने खबरहरू छन्। यो चाहिँ खास के भएको?
3: 6:20 सूचना प्राप्त भयो, त्यसपछि त्यसलाई कन्फर्म गर्नु पर्यो कि मलाई भिडियोबाट मात्रै नाप्ने स्टेसन हाम्रो आरुघाटमा मात्रै थियो, त्योभन्दा माथि थिएन. नभएपछि त माथिको बाढी कस्तो हो भनेर हामी कुरा आयो तर भेरिफाई गर्नलाई 10-15 लाग्यो. त्यसपछि 6:40 त हाम्रो एसएमएस अलर्ट चाहिँ इस्यु नै भइसकेको थियो. तलैसम्म चाहिँ चितवनसम्मै एसएमएस अलर्ट जारी भएको थियो. तलको हाम्रो आरुघाटमै पुग्न 2 लाग्यो बाढीलाई. भनेपछि हामीले एसएमएस पठाएपछि पनि 2 लाग्यो, त्यो हुनाले एउटा पनि कसैको ज्यान गएन नि त. अनि त्यो लाइफ सेभिङको लागि चाहिँ एसएमएस अलर्टदेखि लिएर एसएमएस अलर्टले फेरि प्रहरी रेस्पोन्डरहरूलाई पनि सजिलो भयो. माथि भेडीको धेरै माथि भएको हुनाले उहाँहरू मिसिङ भएको देखिन्छ. यद्यपि यदि चाहिँ लर्निङ हाम्रो माथि चाहिँ एकदमै यो साना साना खोल्टामा पनि स्टेसन राख्नुपर्ने देखिन्छ, जहाँ चाहिँ अब बाढी लाई त्यो राडारले चाहिँ भेटाउँदैन त्यस्तो ठाउँमा पनि भोलि यस्तै खालको आकस्मिक बाढी आयो भने त्यसलाई पनि हेर्नुपर्छ भन्ने त देखायो. पहिरोले थुनिएको चाहिँ धेरै माथि नै थियो. अब त्यो बाढी
2: जस्तो बिहानको समय थियो, अब एसएमएस पनि राति भएको भए त्यो एसएमएसको प्रभावकारिता के हुन्थ्यो भन्ने कुरा पनि होला. अब एसएमएसको विकल्पहरू अन्य तरिकाका चेतावनी प्रणाली पनि लागू हुनुपर्छ भन्ने बस त्रिशुली भोटेपछि बाढीदेखि नै भइरहेको थियो, त्यसको पनि केही महसुस तपाईँहरूलाई भयो?
3: काम गरिरहेका छौँ. सेल्फ ब्रोडकास्टिङ सिस्टममा जानुपर्छ भनेर पनि हामी त्यहाँ काम.
2: त्यो भनेको कस्तो?
3: त्यो भनेको चाहिँ एउटा कुनै सूचना आयो भने चाहिँ एसएमएस आयो भने एकछिन आउँछ अनि त्यतिकै त्यो हेरि पनि भयो नहेरि पनि भयो भन्ने जस्तो हुन्छ. मान्छेले हेरेपछि मात्रै. अब सेल्फ ब्रोडकास्टिङ सिस्टममा मोबाइल एक खालको भाइब्रेसन भइरहन्छ, त्यसलाई रेस्पोन्स नगरिन्जेलसम्म त्यसले चाहिँ त्यो कराइरहने भयो कि मोबाइलले एक खालको आवाज दिने भयो अनि यो त केही न केही हो भनेर मान्छेले रियलाइज हुन्छ. अनि जब त्यसमा बाढी भन्ने खालको देखियो उदाहरणको लागि सूचना भनेपछि ए बाढी आउँदैछ भनेर उसले चाहिँ सुरक्षित ठाउँमा जाने भयो. नत्र एसएमएस त अरू पनि एसएमएस आउन सक्छ नि त, त्यसले मान्छेले पहिले हेर्न सक्छ या पछि हेरौँला भनेर भन्न सक्छ. तर यो सेल्फ ब्रोडकास्टिङ सिस्टममा पछि हेरौँला भन्ने चाहिँ उसलाई स्पेसी हुँदैन, उहाँले चाहिँ त्यो हेर्नै पर्ने हुन्छ, त्यसलाई रेस्पोन्स गर्नै पर्ने हुन्छ.
2: अन्तिममा अब यसको कारण बारे अहिलेसम्म के छ तपाईँहरूको मूल्याङ्कन? पहिरोले थुनिएको त भनेको छ तर त्यसको कारण कतै सानोतिनो भूकम्प पनि आएको भन्ने कुराहरू पनि अधिकारीहरूले भनिरहेका छन्.
3: अब हाम्रो टिम चाहिँ हिजो त्यहाँ जानुभयो, अझै चाहिँ त्यो हाम्रो टिम पुग्ने भन्दा पनि धेरै माथि 3-4 किलोमिटर माथि नै जुन ठाउँमा हामी पुग्नै सकेनौँ त्यहाँबाट चाहिँ बाढी आएको देखिन्छ. बाढीको अवस्था हेर्दाखेरि चाहिँ त्यो ठाउँमा अब पहिरो भएर थुनिएको भन्दा पनि अब जस्तो भोटेकोसीमा देखिएको अवस्था छ त्यहाँ हिम पहिरो नै केही आएर पनि हो कि भन्ने देखिएको छ. त्यसले अब माथि धेरै माथि चाहिँ नदी छुन्यो अनि त्यसपछि चाहिँ त्यो एकैचोटि ब्रस्ट भएको जस्तो देखिन्छ. सुक्त पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखाएको छैनौँ. तर त्यो धेरै माथिबाट त्यो हिमालकै फेदीबाट चाहिँ उत्पत्ति भएको हुनाले चाहिँ हिम पहिरो हो कि भनेर पनि अब आशंका छ. तर त्यसमा हामी एउटा निर्क्यौलै पुगिसकेको अवस्था चाहिँ छैन.
2: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती. विषय फेरि पनि विपदकै तर सन्दर्भ विपदपछिको पुननिर्माणको. भदौ 10 गतिको भोटेकोशी त्रिशुली बाढ़ीले त्यस क्षेत्रका कयौं गाड़ी चल्ने पक्की पुल र झुलुङ्गे पुल बगाएसँगै प्रभावित क्षेत्रमा नराम्रोसँग सम्पर्क सञ्जाल बिथोलिएको छ. तर अवस्थालाई सामान्यतर्फ फर्काउने प्रयास अन्तर्गत बाढ़ी गएको 46 दिनमा नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावतीमा एउटा बेली ब्रिज जडान गरिएको छ. थप चर्चा नुवाकोटबाट शक्तिमाया तामाङको यो रिपोर्टमा.
4: पक्की पुल र झोलुङ्गे पुलहरू बगाउँदा यातायात तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको छ. बेत्रावती स्थित फलाको खोलामा नेपाली सेनाले निर्माण गरेको बेली ब्रिज सञ्चालन हुँदा आफूहरूलाई आवश्यक सामान ढुवानी र आवत जावत गर्न राहत मिलेको नागरिकहरू बताउँछन्. रसुवा कालिका गाउँपालिकाका विष्णु पौडेल
5: मल्लमको काम भएको छ. यो पुलले चाहिँ सामान किन्ने ढुङ्गाने हिसाब आते जाते गर्ने हिसाबले चाहिँ यात्राको हिसाबले चाहिँ यो अत्यन्तै सहज छ. विक्षिप्त मन हुँदाहुँदै पनि हामीले चाहिँ यो पुल बनेकोमा चाहिँ गर्व गर्छौँ.
4: उत्तर गया गाउँपालिकाका आनन्द माया तामाङ भन्छन्
6: ढुङ खानेर छैन, लाउन पनि छैन, पसल केही पनि छैन, बाजेमा नै धेरै गाह्रो थियो. अहिले यो पुल बनाएपछि धेरै धेरै धन्यवाद. नुन एक पाकेर तेल लिनु पनि धेरै समय भएको थियो. अहिले पुल चलेपछि त बट्टर गाउँ भने गएर सामानहरू किनेर आउँछु.
4: 73.2 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 40 टन सम्मको भारवाहन क्षमता रहेको सहसेनानी आर्यजोन श्रेष्ठले जानकारी दिए.
6: अहिलेसम्म नेपाली सेनाले चाहिँ जडान गरेको पुल मध्येको चाहिँ सबसे लामो पुल हो अहिलेसम्मको लागि. यसको चाहिँ रस्टिङ प्रुफ, यो ब्रिज चाहिँ एकदम रस्टिङ प्रुफ पनि छ. वेदर इफेक्ट कम हुन्छ. जबसम्म चाहिँ बाढीले नहानेसम्म यो पुललाई चाहिँ कुनै पनि असर पर्दैन. यो पर्मानेन्ट ब्रिज सरह नै हो.
4: बाढीबाट प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री ढुवानी गर्न र आवत जावत गर्न बाढी प्रभावित क्षेत्रको अन्य स्थानहरूमा पनि बेली ब्रिज र झुलुङ्गे पुलहरू निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्.

0: उच्च अदालतमा आफूहरूले निवेदन दर्ता गरेको प्रदर्शनकारीहरूले बताएका छन्। राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। दिल्लीको सुरक्षा सतर्कता बढ़ाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
1: व्यङ्ग्यात्मक अभियान मार्फत बनेको ककरो जनता पार्टीले पछिल्ला दिनहरूमा मुख्य निर्वाचन आयुक्त विरूद्ध प्रदर्शन घोषणा गरेको छ, जसमा कांग्रेस सहितका विपक्षी दलहरूले पनि सक्रिय रूपमा सहभागिता देखाएका छन्। नारा लगाउँदै प्ले कार्ड हल्लाउँदै प्रदर्शनकारीहरू आज सर्वोच्च अदालततर्फ जान खोजेका थिए। प्रहरीले उनीहरूलाई अघि बढ़न नदिँदा केही बेर थकेला थकेल समेत भएको थियो। विपक्षी नेताहरूले वैकल्पिक बाटोबाट सर्वोच्च अदालत पुगेर मुख्य निर्वाचन आयुक्त विरूद्ध निवेदन दर्ता गरेको नेता राहुल गान्धी समूहले बताएको बीबीसीका एकजना संवाददाताले जनाएका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्लीमा सुरक्षा व्यवस्था कडा तुल्याइएको छ। 6 प्रमुख मेट्रो स्टेशनहरू बन्द गरिएका छन्। शनिबार र आइतबार भन्दा आज फरक के देखियो भने र्याली निकाल्न अनुमति दिएको थियो। अधिकारीहरूले एउटा आदेश जारी गर्दै आन्दोलन गर्ने प्रख्यात स्थल जन्तर मन्तरमा धरना र विरोध प्रदर्शन गर्न रोक लगाएका छन्। तर बदलामा केही टाढा रहेका 3 स्थान विरोध प्रदर्शन गर्न पाउने गरी निर्धारण गरिदिएका छन्।
0: हवस्, त्यसै साथै बीबीसी नेपाली सेवाको साँझ पक्कै यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
3: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।